0: यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। काठमाडौँ जिल्ला अदालतले इभीडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे सहित 11 जनालाई फरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले विक्रम पाण्डेसँग 4,00,000 रूपियाँ फरौटी माग गरेको छ। त्यस्तै प्रकाश ढुंगाना र संजय भट्टसँग जनै 10,00,000 रूपियाँ फरौटी लिएर छाड्न आदेश दिएको छ।
2: यूएन उमन एशिया पैसिफिक ट्रांसफर्म केयर इन्वेस्टमेंट एशिया पैसिफिक ले दक्षिण एशिया भर हेरचाह जन्य अर्थतंत्र मार्फत 10 करोड़ महिला तथा किशोरीलाई रोजगारी सृजना गर्न सकिने दावी गरेको छ। हालै काठमाण्डमा सम्पन्न एशिया पैसिफिक राष्ट्रहरूबीचको 2 दिने मन्त्रीस्तरीय संवादमा यस्तो सहमति जुटेको हो।
1: तनहुँको देवघाट गाउँपालिका 4 निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राइभेट लिमिटेड काठमाण्डुसँग ठेक्का सम्झौता गरेको हो।
2: मध्य प्रदेशका 8 जिल्ला र डोल्पा जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन नसक्दा नेपालको पूर्ण साक्षर हुने लक्ष्य पूरा हुन सकेको छैन। नेपालका 77 जिल्ला मध्ये 68 साक्षर घोषणा भइसकेका छन् र डोल्पा पनि यसै आर्थिक वर्षमा साक्षर घोषणा गरिने तर्करमा छ। तर शिक्षामा न्यून लगानी भएको मध्य प्रदेशका जिल्लाहरूलाई साक्षर घोषणा गरिहाल्न त्यति सजिलो भने छैन।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
2: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीट सहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 गते चितवनमा गर्ने निर्णय गरेको हो।
1: शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अंकले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अंकले घटेर 2744.40 बिन्दुमा पुगेको थियो। बिहिबार 337 स्केप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किताब 3,29,44,00,000 रूपियाँमा कारोबार भएका छन्।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: रोमिङ लिने।
1: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14*15 *#*#डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्।
4: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पीपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चीनिया राष्ट्रपति शीको खुलेर प्रशंसा गरेका छन्। उनले शीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले शीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईसँग हुनु सम्मानको कुरा हो, तपाईँको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
7: अब खेल र खेलाड़ीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजूद स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई दुई रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लीग दुईको शीर्ष स्थानमा पुगेको छ।
6: महलमा एकमुखी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाण्डु स्थित बिग मुभीजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउण्ड र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
7: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायोचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नुपर्दछ।
6: त्यस्तै बजेटको वाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बारेन शाह नेतृत्वको सरकारको 18 बुधे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिस्तरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलाइसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
7: हस् त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेम्बमका साथ

0: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
1: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
0: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
1: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
0: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
0: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
0: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98550 92 222 98550 57 215 खबर गरौं।
0: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 MHz।
3: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सम्बन्ध 1146 भेट कृष्ण पक्षको त्रयोदशी तिथि अन्तर्राष्ट्रिय परिवार दिवस साझा खबरमा प्रमुख खबरका शीर्षकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि
1: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य चैतसम्म 2.25 खर्ब निर्यात
0: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर कैलालीमा बाढ़ीको त्रास धान उत्पादनको अवसर
1: मध्यपूर्वमा जारी द्वन्दका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै रूसमा कैदीबन्दीको संख्या घट्दै ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त प्रहार
0: र असार 15 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा फिफा वरियतामा नेपालको सुधार
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो
3: हुन्न भन्ने आवाज सुनिएन तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु
1: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त सभामुख अरियालले भने प्रतिनिधि सभा नियमावली 2079 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए
0: सरकारले सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो सुशासन र न्याय रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं अर्थमन्त्रीले भन्नुभयो नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो अर्थमन्त्रीले संसदमा सुशासन अर्थतन्त्रको पुनर्संरचना एकीकृत पूर्वाधार मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभयो उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृंखला कार्यान्वयन गर्ने पनि अर्थमन्त्रीले भन्नुभयो उच्च फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सृजना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुने पनि उहाँको भनाई छ कानूनी तथा संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, क्षेत्रगत स्रोतको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, सामाजिक लगानी तथा बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई बजेटको प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा 2,22,94,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, प्रति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यूपानी सदस्य हुनुहुन्छ। 28 वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसैबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत, हाल उच्चका पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
4: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
5: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
7: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
8: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
3: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
6: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
7: हाम्रा दुःख एउटा सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यहाँ खेती
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
6: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद।
9: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: अँ, रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको 1.5 रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपा स्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले 1:59 बजेर अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाइ शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबरमा उल्लेख छ। त्यस्तै कोशी प्रदेश सभाको बजेट अधिवेशन 6 जेठदेखि शीर्षकमा पनि खबर प्रकाशित छ भने चुनावपछि पहिलो पटक बोलाए एमाले सचिवालय बैठक सक्रिय बन्दै ओली शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नेकपाले थाल्यो 32 जनसंगठनको समायोजन प्रक्रिया शीर्षकमा पनि खबर प्रकाशित छ।
0: राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम हिजो पारित गरेको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। बहुमतले नीति तथा कार्यक्रम त्यहाँबाट पनि पारित भएको हो। नागरिक दैनिकको भित्री पन्नामा छापिएको खबर छ। यसई नतिजामा त्रुटि नै त्रुटि शीर्षकमा रूबी रौनियारले लेख्नु भएको हो। दैनिक 100 हाराहारीमा गुनासो आउने गरेको छ। शिक्षक परीक्षक र राज्य संवेदनशील हुनुपर्नेमा पनि जोड़ दिइएको छ। त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियरिङ का तीनजना विद्यार्थीले यसपटक एसईईमा सबै विषयको परीक्षा दिएका थिए। तर भक्तपुर सानोठीमा स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा तीनैजना विद्यार्थीको परीक्षामा अनुपस्थिति रहेको देखायो। त्यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैला नै मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्रधानाध्यापक कडेलले विद्यालयको सिफारिश परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालय

0: यी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य भएको जानकारी दिएको हो। कान्तिपुर दैनिकमा जो संसद बैठकलाई सांकेतिक भाषामा बुझाउँछन् शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर छापिएको छ भने न्यायको पर्खाईमा आमा 15 पटकमा पेशी सर्यो खर्च जुटाउन कानको मुन्द्री बेच्दै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। 2071 शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्धर बुद्ध श्रेष्ठ र ध्रुव मानन्धर विरूद्ध उदुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दियो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाइरहनु भएको बारेमा उल्लेख गरिएको छ। भित्रीपन्नामा 10 वर्षमा पनि अध्यावधिक भएको छैन अत्यावश्यक औषधिको सूची शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर छ चीनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकमा संगम प्रसाई र कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चीनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि मुत्याएको छ। सन् 2023 भारतले लगाएको उक्त प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। अर्को खबर एनआईएमबीका सीईओ पाण्डेको पक्राउसँगै त्रासमा बैंकिङ क्षेत्र शीर्षकमा एगे बन्जारेले लेख्नु भएको छ भने जब कैलालीमा बाढ़ीको त्रास धान उत्पादनको अवसर बन्यो शीर्षकमा रंजना विसीले कैलालीबाट लेख्नु भएको खबर छ। कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि वर्खा सधैँ त्रास बनेर आउँथ्यो। असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढ़ीले एकै रातमा सखा पारिदिन्थ्यो। असारे मेहनत मोहना कान्द्रा काँडा र पत्रैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चुलो बल्न धौधौ हुन्थ्यो। बाढ़ीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी टिकापुर जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफ विनय सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। डेढ़ महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढ़ी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रूसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढ़ीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएका कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त्र आक्रमण भएको छ। घटनाप्रति भारतले कड़ा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ़दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027 हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जीत निकालेको थियो। मलेसियाले नेपाल विरूद्ध गैर खेलाड़ी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असार भित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण

0: गर्न निर्देशन दिएको छ। राखेपाले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपामा अहिले 77 संघ छन्। राखेपामा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्याण्ड आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डकवर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो। अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नुभएको छ। अम्पायर प्रधानले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छुनु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा संसदमा प्रधानमन्त्रीको उपस्थिति र विपक्षीका कुरा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षीको माग पूरा भएन। संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? हामीले नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग कुराकानी गरेका छौं।
5: संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: हिजोको परम्परा त थियो नै, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
5: हामीलाई त हामीले नागरिकलाई हेर्ने हो। नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने, जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, 2 मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं। मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन। त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो। अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन। त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए। र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको, यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने, र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि

0: पढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनु भयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउनु नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: सांसद युवराज दुलालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा। बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
1: छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात।
2: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैरालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर।
1: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिँदै, रूसमा कैदी बन्दीहरूको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेपास्त्र आक्रमण।
2: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
1: साझा खबरको अन्त्यमा कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन हामीले लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीहरूलाई राजनीतिबाट अलग गर्ने सरकारको नीति, कठोरताका साथ लागू गर्न खोजिएको जस्तो देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले पटक पटक तारन्तार यसबारेमा स्मरण गराउँदै आवश्यक निर्देशनहरू दिँदै आएको छ। यसले कर्मचारीहरूमा राजनीति गर्न नपाइने भयो भनेर चिन्ता छाएको भनेर पनि कतिपयले व्याख्या र विश्लेषण गरिराखेका छन्। एउटा बन्द कोठा देखाइएको छ, त्यहाँ कोट पाइन्ट त्यसै गरी दौरा सुरुवाल लगाएका कर्मचारी जस्ता देखिने 2 व्यक्तिहरू छन्। ती 2 एकजनाले राखेको केही जिज्ञासा अथवा विचारको प्रत्युत्तरमा अर्का कर्मचारी जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जानेको काम नै त्यही थियो, देश त सबै ठप्पै हुने भयो नि।
2: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: Sunday noon job. Radio Silence 89.8 MHz.
1: रक्तदान गरी
2: मानवता हाम्रो धर्म हो. नेपाल रेड क्रस सोसाइटी दिपेनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ. तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ. आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ. रक्तदान गरौ, मानवताको सेवा गरौ. रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट. रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, भद्रौली बजार. रक्तदान गरौ, जीवन बचाऊ.
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ. उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ. आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो. तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ. तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्. यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ. राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो.
0: आमा, मलाई दुध है.
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ.
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ.
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ, नगराऊ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ.
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ.
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np. चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश.
7: रेडियो साहिनो 89.8 मेगाहर्ज.
8: यति बेला बिहानको 7:15 अब तपाईँले सुन्न सक्नुहुनेछ ताजा खबरहरूको सङ्गालो साहिनो खबर.

ਅਨੁਸਾਰ ਹਰਕੂਤ ਸਿੰਘ

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज। रक्तदान
1: गरी मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
1: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
4: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
1: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
4: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
4: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र

0: कानुनी कारवाही गराउँ।
1: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ, लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ, आफू बस्न वनलाई बचाऊ।
0: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 सम्म जरिवाना वा 3 वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98552 98557 खबर गरौं।
1: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
2: हार्दिक निमन्त्रणा। राष्ट्रगुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ साङ्कोटी होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Hello, hello, one, two, three, check.
1: The wireless indexer, radio signal, number 8 megahertz.
2: 8 megahertz. 8 megahertz.
0: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी विजयनगरको संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता दिनुहुन हार्दिक अनुरोध गर्दछ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस्, रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति 2083 साल दुई गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरेचोक, ज्योति नगर, हजौली बजार। रक्तदान गरौं, जीवन बचाऊ। यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुगम वेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारो। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन हो।
4: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा, मलाई दही दही।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोड नानीको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक सोन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर इन्द्रेरी टोल, भरतपुर 3 बेल चोक, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पकाने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्य जन्तु बसेन चारैतिरबाट हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाइ घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराओ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
8: वन डढिलो लागूमा डढिलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिलोको जनहितमा जारी सन्देश।
9: सहिलो Global Time Event.

त्यसकारणहरू श्रोता आजको नेपाली बहस बाटो खेम्बोम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारैभर विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। काठमाडौँ उपत्यकामा रेडियोबाट सुन्ने इच्छा छ भने रेडियो 99.1 मेगाहर्ट्जबाट पनि तपाईँ सुन्न सक्नुहुनेछ। र नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक राजनैतिक विषयका बारेमा चर्चा पनि चर्चा गर्ने गर्दछौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहसमा हरेक क्षेत्रका विषयवस्तुहरूलाई हामी उठान गर्ने गर्दछौ। तपाईँलाई थाहा छ यतिखेर नेपाली बहसमा हामी आज विशेष कुराहरूलाई उठाउन चाहन्छौ। नसुल्झिएका अनुसन्धानहरू धेरै यो देशमा तपाईँले थाहा छ 2075 साल साउन 10 गते निर्मला हराइन्, अहिलेसम्म कसले हत्या गर्यो थाहा छैन। साउन 11 गते मृत खुला, भदौ 2 गते काठमाडौँमा अर्धनग्न प्रदर्शन, भदौ 4 गते अभियुक्त दिलीप सिंह विष्ट पक्राउ, भदौ 7 गते हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन, भदौ 8 गते प्रदर्शनमा श्रमिक खुलाको मृत्यु, भदौ 14 गते उत्तम राज सुवेदीको संयोजकत्वमा समिति, भदौ 36 गते दिलीप सिंह विष्टरिया, भदौ 31 गते एआईजी धुरू बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति गठन, भदौ 2076 भदौ 26 गते जीवन रिजालको संयोजकत्वमा समिति, 2076 माघ 11 गते डीआईजी सुरज केसीको नेतृत्वमा अर्को समिति गठन, 2079 पुष 15 गते डीआईजी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन, 2082 चैत्रमा कृष्ण पन्जेनीको नेतृत्वमा छानबिन समिति गठन। तर निर्मला काण्ड कसले घटायो अहिलेसम्म थाहा छैन। किन चाहिँ यस्ता घटनाहरू यस्ता हत्याकाण्डहरू लुकाइन्छन् लुक्छन्? किन अनुसन्धानको दायरामा आउँदैनन्? किन अनुसन्धान निष्पक्ष ढंगले हुन सक्दैन? किन यस्ता अनुसन्धानलाई प्रभावित पार्ने काम गरिन्छ? आज हामी निर्मला हत्या प्रकरणलाई उठान गर्न चाहन्छौ। आदरणीय श्रोता, आदरणीय दर्शक, अब निर्मलाले न्याय पाउनुपर्छ। बीटीआई नजिकको सरकारले पनि अनुसन्धान गर्न बताएको छ। तत्कालीन अवस्थामा टेलिभिजनको पर्दामा रहँदै गर्दाखेरि रवि लामिछानेले यतिखेर भनेका थिए, निर्मलालाई न्याय दिलाएर छोड्छौ। आज उनी सत्ताको बागडोरमा छन् र सत्तासीन बीटीआईको सरकारको उनी पार्टीको सभापति छन्। आज निर्मला काण्ड सुल्झिन्छ त अब उनका परिवारले न्यायको आशा अझै पनि गरेका छन्। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्दाखेरि खर्च जुटाउन कानको मुन्द्री समेत बेच्दै गरेका घटनाहरू छन्। तपाईँलाई थाहा छ 2071 शिवरात्रि मेला हिँडेका सूर्य बहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्दर बुद्ध श्रेष्ठ र ध्रुव मानन्दर विरूद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतका दुईजनालाई दावी नपुग्ने भन्ने सफाई दिइयो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाइरहेकी छिन्। यतिखेर मुद्दा पेशी चल्ने ढिलाइ हुने, गरीबलाई अर्थात वृद्धलाई न्यायालयमा समेत विभेद गरिने भन्ने खालका विषयहरू पटक पटक उठ्ने गर्दछन्। तर आज सर्वोच्च अदालतमाथि पनि धेरै प्रश्नहरू छन्। तपाईँले थाहा छ अदालतमा वर्षौंदेखिका मुद्दाहरू थुप्रिँदा नागरिकका कति दुःख छन् थाहा छैन। तपाईँले राम्रोसँग थाहा छ आजले श्रोताहरूले दर्शक न्याय ढिलो गरी न्याय पाउनु पर्यो, न्याय नपाउनु सरह हो। त्यसैले न्यायालय पारदर्शी हुनुपर्छ, न्यायालय निष्पक्ष हुनुपर्छ, न्यायालयले समयमा न्याय दिनुपर्दछ। जनताको आशा जनताको विश्वास छ न्यायालयप्रति। त्यसैले अब न्यायको ढोका न्यायको बागडोर सम्हाल्ने श्रीमानहरूले न्यायालयलाई चुस्त दुरूस्त बनाउनु पर्दछ। न्यायालयमा हरेक नागरिकको पहल चुन्नुपर्दछ। ठूलालाई चयन सानालाई ऐन न्यायालयले गर्नु हुँदैन। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ आज। हामी जिल्ला अदालतदेखि पुनरावेदन हुँदै उच्च हुँदै हामी सर्वोच्चसम्मको बहस गर्न चाहन्छौ। अब न्यायालय सुधिर्नुपर्छ। अब न्यायालयमा जनताको भरोसा बढाउने काम गर्नुपर्दछ। तत्कालीन समयमा प्रधान न्यायाधीशहरू पूर्व प्रधान न्यायाधीशहरूले भन्ने गरेका छन्, कतिपय रिपोर्टहरू पनि सार्वजनिक गएका छन्। न्याय केन्द्रित हुन्छ, न्यायालयमा भ्रष्टाचार हुन्छ, न्यायालयमा व्यतिथि छ। तर अब त्यो व्यतिथि हट्नुपर्दछ, न्यायालय सक्नु पर्दछ। अब आउने प्रधान न्यायाधीश जब उहाँको छ संसदीय सुनवाई समितिमा, यतिखेर सुनवाई समिति सुनवाई हुँदैछ डाक्टर मनोज कुमार शर्मा, अब उहाँको प्रधान न्यायाधीशको पालामा कस्तो न्याय सम्पादन हुन्छ? 6 वर्षको कार्यकालका लागि उहाँ आउँदै हुनुहुन्छ। अबको न्याय जनताको न्याय हुनुपर्दछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, विरोधका बीच पनि निन्दा कार्यक्रम पारित भएको छ। सभामुखले प्रधानमन्त्रीलाई रुमिङ नगरेकोमा आलोचना समेत भइरहेको छ। तपाईँलाई थाहा छ संविधानको 10 प्रधानमन्त्री र मन्त्री संघीय संसद प्रति उत्तरदायी हुनेछन् भनिएको छ। तर प्रधानमन्त्रीको उपस्थिति बेलै सकियो। निजीदा कार्यक्रममाथिको छलफल रुलिङ गर्नुपर्ने विपक्षी दलको माग सुनवाई भएन। आखिर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन संसद छल्दै हुनुहुन्छ? किन संसदमा उपस्थित हुनु हुँदैन?
उहाँले आफ्नो भ्यालू क्रिएट गर्न खोजेको हो, उहाँ संसद फेस गर्न नसकेको हो, संसदमा सांसदले सोध्ने प्रश्नहरूको जवाब फर्काउन उहाँलाई हम्मे हम्मे भएको हो। कति छ क्यामेराको डिस्टेन्स, मिटरको हिसाबले कुरा गर्ने भने 100-150 मिटर भन्दा उता प्रधानमन्त्री आज किन जान चाहँदैनन्? प्रधानमन्त्रीको कार्यालयबाट संसद भवनतर्फ किन जान चाहँदैनन्? त्यसमा के छ रहस्य? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि यसको जवाब दिनुपर्दछ भनेर हाल यतिखेर चौतर्फी रूपमा बहस शुरू भएको छ। प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्दछ, तर यतिखेर प्रदेशसभा नियमावलीको नियम 38 को उपनियम 1 र 3 भन्छ अहिलेको अवस्थामा प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई वा मन्त्रीलाई सभामुखले मुख्य कार्यक्रमको जवाफ फर्काउन सक्नेछ, रुपियाँ कार्यक्रम प्रस्तुत गर्न सक्नेछ। त्यो नियमको कुरा होला, तर जन उत्तरदायित्वको कुरामा प्रधानमन्त्रीको उपस्थितिकालाई लिएर विपक्षीहरूले चर्को रूपमा आलोचना गरेका छन्। आफूले श्रोता आफूले दर्शक हामी भन्न चाहन्छौ, प्रधानमन्त्रीको धेरै ठूलो भ्यालुको नगराउनुहोस्, नियममा काम गर्नुहोस्। तपाईँहरू अब देशलाई कसरी सुशासन दिन सकिन्छ, कसरी ऐन बन्न सक्छन्, कसरी नियम बन्न सक्छन्, त्यहाँ प्रधानमन्त्री आएर गएर केही पनि फरक पर्नेवाला छैन। तर तपाईँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ बहस गर्नुहोस्, सुशासन केन्द्रित ढंगले चाहिँ बहस गर्नुहोस्। विपक्षीहरूलाई प्रतिपक्षीहरूलाई हाम्रो आग्रह छ, तपाईँहरू प्रधानमन्त्रीको पछाडि नदौडिनुहोस्, अब प्रधानमन्त्रीको पछाडि दौडिँदा धेरै ठूलो भ्यालुको नगराउनुहोस्। तपाईँहरू देश र जनताको पक्षमा काम गर्नुहोस् र नियम कानून ऐनको विषयमा तपाईँहरू व्याख्या गर्नुहोस्। विधायकीहरूले त्यहाँ ऐन नियम बनाउने थलो हो, त्यो संसद बनेको संसदमा तपाईँहरू त्यो ढंगले काम गर्नुहोस्। तपाईँहरू प्रधानमन्त्री खोज्दा दुईटै नजिकको सरकार छ, उसले पेलेर समेत काम गर्न सक्छ। प्रधानमन्त्री खोज्दा तपाईँहरूको 5 वर्ष बित्न सक्छ। त्यसैले गर्दाखेरि प्रधानमन्त्री तपाईँ नखोज्नुहोस्, तपाईँहरू जनताका समस्या खोज्नुहोस्, ऐन नियमका कुराहरूलाई खोज्नुहोस्, दफाहरू पल्टाउनुहोस्। तपाईँहरू विधायकी हो, विधायकी ऐन नियम कानून निर्माण गर्नका निम्ति सदनमा र संसदमा प्रश्न जानु भएको हो। आजको नेपाली भाषामा यी विषयहरूलाई पनि हामी उठाउन चाहन्छौ। छोटो विषय आउँछ, विषयपछि उपस्थित

0: प्रयोग विशेष एसईई ओफर मात्र बीसमा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा प्लस SMS
1: स्थानमा छ। पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरू, दोस्रो स्थानमा गुजरात टाइटन्स छन् भने चौथो स्थानमा चेन्नई सुपर किंग्स रहेका छन्। मुम्बई आईपीएलको प्ले अफको दौड़बाट बाहिरिसकेको टोली पनि हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो

0: Fatma, pwede ito na ni Jojo. Rumi pa ni Ivan. Subuli ka lang si Ivan.
1: Kuya, hindi ba? Sabi ka ba yun, ayun, kasi nang ganda samsabli rupang agali bani na kura ni Rayo, at sarkar lang yan, sarkar kayo rupang agali kari-bali ka gurupang kamgani ni Rayo, so nang ganda sa tibigay, rin ustang huwi na, at ito halwa, infection at sabana, hindi sa gyap sa bani, kura sa huwi na, sarkar yung ako tapar kamgani sa ato, na hami diwasa at tukti ay isabli, ay orasin niya rin yan, hami diwasa ba diya isabli mo, agali bali rako, to hangko alas sa sancha.
2: Rastiya Swatantra Party le DTO ko aadma samsabla kamgir banao lo khoji ko ho, Congress ka satitak, Riskal Rai le bandu baata hincha.
1: भन्नुभएको थियो यस्तो छ पिटिआईको आडमा संसदलाई कमजोर बनाउने कुरा त त्यो त रहँदैन होइन संसद भनेको त भनौँ न आफ्नो एउटा बलियो अङ्ग हो र हामीले अघि मैले दिएको जवाफमा पनि मैले के भने भनेदेखि सरकार भनेको आफ्नो कार्यपालिका हो उसले काम त गरि नै रहेको अवस्था छ र हामी चाहिँ भनौँ न व्यवस्थापकीय भूमिकामा भइसकेपछि र संसदले गर्नुपर्ने कामहरूमा चाहिँ त्यसरी कमजोर बनाउने खालको स्थितिमा अब कमजोर बनाउने लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गएका हामी सांसदहरू त्यो लाइनमा चाहिँ छैनौँ
2: तर प्रधानमन्त्रीले लोकतन्त्र होइन बालिमतन्त्र विकास गर्न खोजेरै एमालेका प्रमुख सचेतकले भनेको कुरा अरविन्द महलजीले होइन अब बालिमतन्त्र लागू हुन्छ यो देशमा रविलालजी
1: कुनै पनि तन्त्र लागू हुँदैन नेपाली जनताले चाहेको नेपाली जनताले जे कुराहरू चाहनु भएको छ जसरी हामीलाई अझ भनौँ न चुनावमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अथवा हामीले जसरी पनि मत दिएर पठाउनु भएको छ र जुन कुराहरू हामीले नेपाली जनतामाझ गएर भनेका छौँ हामीहरू आइसकेपछि हामी यसरी काम गर्छौँ यो गर्छौँ भन्ने कुरामा त्यही त्यही तन्त्रको आधारमा हामीहरू अगाडि बढ्ने हो अरू कुनै पनि तन्त्र एउटा व्यक्तिगत तरिकाले त्यसरी चाहिँ कुनै पनि कुराहरू अगाडि बढ्दैन
2: प्रधानमन्त्री सदनमा नआउनु निरन्तरताको क्रम भङ्गताको रूपमा लिने यसलाई
1: होइन निरन्तरताको क्रम भन्न त मैले यसभन्दा पहिलेका संसदीय अभ्यासहरू हामीले हेऱ्यौँ भने पनि जनमा उपस्थित हुनुभएको छ सदनमा त्यो सदनमा उपस्थित भएको भनेको यसभन्दा पहिलेका प्रधानमन्त्रीज्यूहरू उपस्थित हुने भन्दा पनि एउटा भनौँ न
2: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद झविलाल डुम्रे हुनुहुन्छ झविलाल डुम्रेजीसँग हामी कुराकानी गर्दैछौ र विशेष गरी नेपाली बहसमा हामी चर्चा गर्दैछौ अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन किन संसदमा उपस्थित हुनु भएन बहुमतले नीतिका कार्यक्रम पारित त भयो तर सबैको ऐक्यबद्धता त्यहाँ किन हुन सकेन विपक्षीले विरोध गरेको गरे गरे उरु बेको बे गरे करिब घण्टौसम्म चाहिँ खुट्टा थाके तर नीतिका कार्यक्रम बहुमतले पारित भएको छ संसदीय निरन्तरताको क्रम भङ्गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले किन रोकिरहेको छ भन्ने मेरो प्रश्न थियो डुम्रेजी
1: यस्तो थियो क्रम भङ्गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले अझ अथवा हामीले चाहिँ त्यस्तो भङ्ग गर्यौं जस्तो मलाई लाग्दैन जस्तै संविधानले दिएको कुराहरू अथवा संसद सञ्चालन गर्नको लागि आफ्नै नीति तथा नियमहरू छन् त्यो नियमले पनि त्यसलाई चाहिँ भङ्ग नै गर्यो जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन होइन सांसदको रूपमा मेरो व्यक्तिगत रूपमा पनि मेरो विचारले पनि र जुन सम्मानले प्रधानमन्त्रीज्यूको जुन संसदमा उपस्थितिको कुराहरू धेरै उठिराखेको छ अहिले पछिल्लो समय त्यसमा पनि जस्तै यसभन्दा पहिलेको प्र्याक्टिसहरू हामीले सदनहरू पनि यसभन्दा पहिलेका पनि हिँडि राखेका छौँ त्यसमा पनि जसरी प्रधानमन्त्रीज्यूहरूले दिएका सम्मानी प्रधानमन्त्रीज्यूहरू जसरी सदनमा आउनुहुन्थ्यो अथवा जसरी भाग लिनुहुन्थ्यो त्योभन्दा त्यतिखेरको भन्दा अहिलेको भागीलाई चाहिँ त्यति धेरै कमजोर छ अथवा कम भाग लिनु भएको छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन होइन हामी त्यतिखेरको पनि हेऱ्यौँ र उहाँ पनि फेरि अहिले जस्तै मानौँ उहाँ नीति तथा कार्यक्रमको छलफलमा चाहिँ कुनै प्रधानमन्त्रीज्यूले स्वयं कोही मन्त्रीमण्डलको सदस्यले तोकेर पठाइसकेपछि त्यो कुरामा चाहिँ त्यति धेरै विवाद गरेर आउनुपर्छ भन्ने जस्तो मलाई चाहिँ लाग्दैन
2: होइन तपाईँले थाहा छ नि त संघ संस्कृति पार्टीका अध्यक्ष हर्क होइन साम्पाङ राईले पनि त भन्नुभएको छ नि त यो देशमा प्रधानमन्त्रीमै छैन होइन यो देशमा प्रधानमन्त्री छैन प्रधानमन्त्रीलाई चाहिँ अब अर्को प्रधानमन्त्री तोक्नुपर्छ संसदमा आउने प्रधानमन्त्री र उता बालुवाटार बस्ने प्रधानमन्त्री छ दुईटा बनाउनुपर्छ भन्नुभएको छ नि उहाँले चाहिँ त्यसैमा विरोध भइसक्यो नि त
1: यस्तो छ कसले कहाँ सामाजिक सञ्जालदेखि लिएर कहाँ कहाँ के के कुराहरू गर्नुभएको छ भन्ने कुराको सबै कुराको पछि त लाग्ने कुरा हुँदैन त्यहाँभित्र संसदीय अभ्यास आफ्नो खालका नीति नियमहरू छन् संसदीय अभ्यास कसरी चलाउने संसदलाई कसरी अगाडि बढाउने भन्ने कुरा आफ्नो आफ्नो नियमहरू भए हामीले नै बनाएका नीति नियमहरू छन् ती नीति नियमकै अगाडि चाहिँ भनौँ त्यसैको आधारमा चाहिँ सबै चाहिँ अगाडि
2: तपाईँलाई लाग्दैन यहाँले भने अनुसारको त प्रतिरक्षा नियमावलीको नियम 38 को उपनियम 1 र 3 ले चाहिँ अब प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई सभामुखले संयुक्त कार्यक्रम प्रस्तुत गर्न जवाब दिन चाहिँ तोक्न सक्नेछ भन्ने खालको नियम त छ हामीसँग होइन नियमका हिसाबमा समस्या भएन तर लोकतान्त्रिक विधि र पद्धतिलाई चाहिँ मिच्ने काम होइन लोकतान्त्रिक प्रक्रियालाई चाहिँ मिच्ने काम क्रमभङ्गता गर्ने काम निरन्तरतालाई चाहिँ तिलाञ्जली चढाउने काम चाहिँ त नेपालको संसदमा पहिलोपटक भयो नि त यो राम्रो भएन नि त होइन
1: उस्तो थियो त्यही निरन्तरता सबै कुराहरूलाई त्यही निरन्तरता नै गर्नको लागि त अब हामीहरू जस्तो युवाहरू एउटा भनौँ न युवा प्रधानमन्त्री देशमा आउनु भएको छैन कहीँ न कहीँ केही न केही चाहिँ अलिकति फरक तरिकाले हाइजेक गर्नुपर्ने नै अवस्था भएको भएर हामीहरू भनौँ राजनीतिमा एउटा सांसदको रूपमा एउटा सरकार सञ्चालनको रूपमा हामीहरू आएछौँ र जनताले पनि हामीबाट एक्सपेक्ट गरेको भनेको त्यही कुरा नै जसरी चलिरहेको थियो जसरी सरकारहरू अगाडि बढिरहेको थियो त्यही कुराले भन्दा पनि अलिकति फरक तरिकाले हजुरले सञ्चालन गर्नु है जनताका मुद्दाहरूमा अलिकति केन्द्र तरिका जानु भन्ने कुरा पनि एउटा जनताले दिएको हामीलाई मेन्डेट पनि हो र त्योसित सँगसँगै जुन कुरा जस्तै 38-1 र 3 कुराहरू गर्नुभयो त्यसै त्यही अधिकारलाई समातेर अथवा त्यही कार्यविधिलाई समातेर नै सरकार अगाडि बढेको
2: हो। अब प्रधानमन्त्री
1: सत्ता भएको भएर हामीहरू भनौँ राजनीतिमा एउटा सांसदको रूपमा एउटा सरकार सञ्चालनको रूपमा हामीहरू आएछौँ र जनताले पनि हामीबाट एक्सपेक्ट गरेको भनेको त्यही कुरा नै जसरी चलिरहेको थियो जसरी सरकारहरू अगाडि बढिरहेको थियो त्यही कुराले भन्दा पनि अलिक

0: त्यस्तै भन्नु भएको हो, उहाँको भूमिका अलिकति विवादास्पद हुन खोजिरहेको हो अहिलेको अवस्थामा।
1: होइन, प्रधानमन्त्रीजीलाई रुलिङ भन्दा पनि अब एज अ सभामुखको रूपमा उहाँले भनेको प्रधानमन्त्रीको कार्यालयमा यसरी आउनु पर्यो नीति तथा कार्यक्रममा छलफल गर्नलाई भनेर अब भनौँ न पत्रकार गर्ने अथवा उहाँहरूलाई आधिकारिक रूपमा जानकारी गराउने कुरा नै रह्यो र त्यो कुराको जानकारी प्रधानमन्त्रीजीको कार्यालयबाट यसरी मन्त्रीले जवाब दिनुहुन्छ भनेर आइसकेपछि त्यति धेरै त्यस्तो खालको अवस्था हो जस्तो मलाई लाग्दैन।
0: तर यो सरकार चाहिँ जुन ढङ्गले अगाडि बढ़िरहेको छ, दुईटै नजिकको सरकार छ होइन, सरकारले चाहिँ काम गर्न सक्ने धेरै बाटाहरू छन्, प्रशस्त मार्गहरू छन्, तर सरकार काम कुरो एकातिर कुम्लोको छिरोतिर त भएन धन्यवाद सर।
1: अहिले नै सरकारले यसरी गर्यो अथवा भनौँ न हामीले यही बहस पनि केही समयपछि सरकारले जुन खालको रणनीति जुन किसिमले काम अगाडि बढाइरहेको छ यही खालको उसको अहिले नै भनौँ न हामीले रिजल्ट नै खोजिहाल्ने अथवा रिजल्ट त देखिँदै पनि गएको छ र अहिले नै सबै कुराको विश्लेषण गर्ने बेला थाहा छ जस्तो मलाई लाग्दैन।
0: होइन, तपाईँलाई थाहा छ नि त, कर्मचारीहरूमा त्रास छ होइन, ट्रेड युनियनहरूमा त्रास छ, विद्यार्थी संगठनहरूमा त्रास छ, सुकुम्बासीमा त्रास छ, अझ भनौँ व्यापारी उद्योगीहरूमा पनि त्रास छ, त्रासै त्रासको संसार भयो क्या अहिले चाहिँ नेपालमा।
1: होइन, केही तह र तत्काले अलिकति भनौँ न फरक तरिकाले बुझ्नुभयो होला अथवा उहाँहरूले बुझ्न सक्नु भएन होला, त्यो फरक कुरा हो। तर धेरै तह तत्का जुन कर्मचारीको कुराहरू गर्नुहुन्छ, जुन सुकुम्बासीको कुराहरू गर्नुहुन्छ, अन्य शिक्षकहरूको कुराहरू गर्नुहुन्छ अथवा विद्यार्थी संगठनहरूको कुराहरू गर्नुहुन्छ, त्यसमा चाहिँ सक्षम नेपाली अब भनौँ न भएर सोच्दाखेरिमा चाहिँ त्यति धेरै सुरक्षित हुनुहुन्छ जस्तो लाग्दैन। किनभनेदेखि सरकारले जुन किसिमको रणनीतिले अगाडि बढ़िरहेछ र हामीले अहिले गरेका कुराहरू हामीले चुनावभन्दा पहिल्यै र पार्टी स्थापना भइसकेपछि ती वाचापत्रहरूमा पार्टीको रणनीति योजनाहरूमा सबै कुराहरूमा उल्लेख नै गरेका कुराहरू र त्यही बाटो अनुसार नै सरकार चाहिँ अगाडि हामी गइसकेपछि यो गर्छौँ भनेर जुन कुराहरू हामीले जनतामा वाचा गर्यौँ त्यही अनुसार नै सरकार चाहिँ अगाडि बढेको जस्तो लाग्छ।
0: होइन, अब तपाईँलाई थाहा छ प्रतिनिधिता कार्यक्रम पनि त महत्वकांक्षी भयो, कर्मकाण्डी भयो, विगतकै निरन्तरता हो भनेर हिजोकै लेखेका नृत्य कार्यक्रमका पुरै लाइनका लाइन त्यहाँ पनि प्रस्तुत भयो नि त होइन, यसकै क्रम निरन्तरता हो यो चाहिँ नृत्य कार्यक्रमको।
1: नीति तथा कार्यक्रमको विषयमा के हो भनेदेखि जस्तै नीति तथा कार्यक्रम निरन्तरता त यदि भनौँ न पुरानो सरकारहरूले ती आफूले लेखेका नीति तथा कार्यक्रमहरू पूरा भइदिएको भए उहाँहरूले गरिदिएको भएदेखि चाहिँ उसलाई निरन्तरता हुन्थेनन् होला, उहाँहरूले गर्न सक्नु भएन र हामीले चाहिँ के हो भने हामीले जुन कुराहरू लेखेका छौँ त्यही लाइनबाट त्यही बाटोबाट हामीहरू सरकार चाहिँ अगाडि बढ्छ, त्यही हिसाबले कार्य सम्पादन गर्छ भन्ने कुरा नै रहेछ होइन सरकारको तर्फबाट र हामी व्यवस्थापिकाको तर्फबाट पनि त्यो कुरा हाम्रो बुझाइ पनि त्यो हो। त्यसले गर्दाखेरि अब हामीले त्यो नीति तथा कार्यक्रमको विषयमा विश्लेषण भनेको अबको एक वर्षपछि साँच्चीको नीति तथा कार्यक्रमहरू सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बाटो नै सरकार गयो कि गएन भन्ने कुराले त्यसरी विश्लेषण गर्न सक्छ।
0: तर नृत्य कार्यक्रममा चाहिँ महत्वकांक्षी लक्ष्यहरू पनि धेरै छन् त, जस्तो 7% आर्थिक वृद्धि दरदेखि लिएर होइन हाम्रो बजेटको आकार हेर्दाखेरि, सीमा हेर्दाखेरि, आयातमुखी अर्थतन्त्रलाई हेर्दाखेरि त जुन किसिमको महत्वकांक्षा लिएको छ, यो महत्वकांक्षाले भोलि जनताका माझमा पूरा हुन सकेन भने त फेरि समस्या हुन्छ नि त, ब्याकफायर हुन्छ नि त तपाईँहरूलाई।
1: यस्तो छ, नीति तथा कार्यक्रमहरू आर्थिक वर्ष 2083-84 लागि जुन किसिमको नीति तथा कार्यक्रमहरू आइरहेछन् त्यसलाई भनेको जस्तै कतिपय त्यहाँ लेखिएका कुराहरू जस्तै हामीले त्यहाँ कष्टसँग यो लाइनबाट यो बाटोबाट गयो भनेदेखि चाहिँ हामीले यो लक्ष्यमा पुरा गर्न सकिन्छ र हामी यो बाटोबाट जान्छौँ भनेर प्रस्ट्याएको पनि अवस्था छ। र केही कुराहरू जस्तो मानौँ यो आर्थिक वर्षबाट हामीले सुरु गर्दै जाँदाखेरि अबको 10 वर्षमा हामी चाहिँ कुन ठाउँमा पुग्न सक्छौँ, यही खालको यही खालको नीति तथा कार्यक्रमहरू हामीले लागू गर्दा भन्ने कुराको स्पष्ट रोड म्याप पनि हो जस्तो लाग्छ मलाई। त्यो नीति
0: सुकुम्बासी बस्तीमा पनि त्रास फैलाउनु भयो नि त तपाईँहरूलाई होइन सरकारले।
1: सुकुम्बासी बस्तीहरूमा जुन किसिमको अव्यवस्थित थियो, जुन किसिमको अव्यवस्थित बसाइ थियो, त्यसलाई चाहिँ व्यवस्थित गर्ने चाहिँ सरकारको लक्ष्य हो। र अहिलेको समयमा के हो भनेदेखि अलिकति बाहिर आइरहेका कुराहरू, कतिपय कुराहरू गलत तरिकाले पनि आइरहेको मैले पनि महसुस गरेका छु
0: होइन।
1: नदी किनारमा जुन चाहिँ अब मनसुन सुरु हुँदै गर्दाखेरिमा यति धेरै जोखिम उहाँहरूलाई बस्न यति धेरै अप्ठ्यारो खालको परिस्थिति थियो, उहाँहरू पनि एकदम कष्टकर जीवन बिताइराख्नु भएको थियो नदीको किनारमा, त्यसलाई व्यवस्थापन गर्नतिर सरकार अगाडि बढ्नु भनेको त त्यो त गलत हो जस्तो त लाग्दैन नि त। त्यो त सही बाटोमै हिँडाएको सरकार जस्तै अहिले नै जस्तै जसै बाहिर चाहिँ अब सबै सरकारले बोल्दा भूमिहीनलाई त बर्बाद चाहिँ पार्ने भयो, यसरी नै अगाडि बढ्ने भयो सरकार भन्ने खालको जुन खालको बुझाइ छ त्यसबाट चाहिँ त्यो बुझाइबाट बाहिर निस्किनको लागि र सरकार चाहिँ कसैलाई पनि भनौँ न उठीवास नै लगाउने लाइनमा होइन कि, सरकार चाहिँ व्यवस्थापन गर्ने लाइनमा छ र सम्पूर्ण भूमिहीनको पक्षमा सुकुम्बासीको पक्षमा चाहिँ सरकार चाहिँ अगाडि बढ्छ भन्ने कुरामा चाहिँ विश्वस्त हुनको लागि म यही मिडिया मार्फत छु त्यो पनि हाम्रो
0: गरिबको देश होइन भने यो सुकुम्बासीको देश होइन, यो विपन्नको देश होइन, विपन्नहरूले बाँच्न पाउँदैन यो देशमा। झुलालजी, राष्ट्रिय स्वतन्त्र भएको सरकार आइसके पछाडि विपन्नहरूको भागामा बुझ्नुपर्ने हो यो देशमा त
1: त्यो खालको त्यस्तो खालको बुझाइ कहीँ न कहीँ केही न केही ल्याकिङ चाहिँ भनौँ न हुन्छ नि त जनतामा चाहिँ त्यो गलत खालको केही

0: व्यक्तिहरू गएको हुन सक्छ तर हामीले चाहिँ कसैलाई पनि अव्यवस्थित बसाईको अवस्थामा पनि उहाँहरूलाई चाहिँ लालपुर्जा दिन्छौ भनेका छौँ
1: हामीले तपाईँलाई सत्तामा पुर्याएका छौँ मन्त्री भएका छौँ प्रधानमन्त्री हुनुपर्ने स्थिति किन आयो देशमा
0: यो सरकार सबैजनाको एउटा सुकमवासी भनौँ न सबैजनाको सरकार हो त्यसले गर्दा उहाँहरूको घाउमा मलम लाउने र पहिले जुन किसिमले उहाँहरूलाई देखाएर आफ्नो राजनीतिको सटर जुन चलाइन्थ्यो त्यो सटर सदाको लागि बन्द गरेर त्यो व्यवस्थापन गर्ने पक्षमा चाहिँ सरकार अगाडि बढाएको
1: छ। तपाईँको जिल्लामा भन्दा होला नि सुकुम्बासीहरू भूमिहीनहरू सङ्घामा छैन जङ्गलले
0: हजुर हुनुहुन्छ भूमिहीन सुकुम्बासीहरू
1: हुनुहुन्छ त्यसो भए
0: भेटेर उहाँहरूलाई पनि भेटेको छु र उहाँहरूलाई बुझाइएको छ यस्तो छ हजुरहरूलाई त्यो डुगर चलाउने कुरा होइन जहिले त्यो बाहिर बुझाइ चाहिँ त्यस्तो खालको गराउन खोजियो तर हामी चाहिँ व्यवस्थापनको पक्षमा छौँ र उहाँहरूलाई उचित व्यवस्थापन गर्नलाई चाहिँ हामीहरू अगाडि बढ्छ।
1: सङ्क्रान्ति डुगर चल्छ त्यसो भए
0: डोजर चल्दैन डोजर चल्दैन साङ्गामा डोजर चल्दैन साङ्गाको लागि अथवा त्यति धेरै अव्यवस्थित बसाइ चाहिँ कमै छ तर जति पनि जोखिमयुक्त बसाइमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ सही व्यवस्थापन गर्ने एउटा सरकार अभिभावक हो र अभिभावकको त्यो जिम्मेवारीभित्र रहन्छ र त्यो जिम्मेवारी पुरा गर्नलाई हामीहरू तयार छौँ हामीले उहाँहरूलाई त्यसरी नै बुझाएका छौँ।
1: होइन भ्रष्टाचार विरुद्ध सरकार निर्मम छ भ्रष्टाचारीहरूको खैरिज छैन अब ट्रेड युनियनहरू खारेज हुन्छन् दलीय संगठनहरू आवश्यक छैन विद्यार्थी युनियनहरू खारेज हुन्छन् तिनीहरू पनि आवश्यक छैन भनेर जुन ढङ्गले अगाडि बढिएको छ नृत्य कार्यक्रममा उनीहरूको बर्खास्तीका लागि चाहिँ जुन सिफारिस भएको छ त्यो ढङ्गले आएको छ तर ट्रेड युनियनहरू चाहिँ अब दिक्क भएर आन्दोलन गर्ने भन्दैछ नि त आयोगमा होइन समावेश रहेको राष्ट्रमा चाहिँ ट्रेड युनियन खारेज गर्छौँ भन्नु आश्वासन हो भनिरहेछन् क्या संगठनहरू
0: यस्तो थियो कतिपय जस्तै जुन उद्देश्यले अथवा जुन किसिमले उहाँहरू अगाडि बढ्नु पर्थ्यो अथवा त्यहाँभित्र पनि के भयो भनेदेखि राजनीति गर्ने एउटा साधनको रूपमा मात्रै धेरै प्रयोग गरियो र विद्यार्थी संगठनले जुन विद्यार्थी हकीको लागि बढी काम गर्नुपर्ने साथी चाहिँ दलको एउटा भनौँ न क्याडरको रूपमा दलको कसरी चाहिँ दललाई चाहिँ उस गर्ने भन्ने विषयमा मात्रै बढी केन्द्रित भएको हामीले देख्यौँ। जुन उद्देश्यले उहाँहरूको स्थापना भएको थियो अथवा स्थापना गरिएको थियो त्यो अनुसारको प्रक्रिया चाहिँ अगाडि नबढेको भन्ने कुरा त कहिले हुनुहुन्छ र जुन चाहिँ आन्दोलनकै तर्फ कुराकानी गर्नुभएको त्यसमा चाहिँ जगसम्म जुनसुकै आन्दोलनहरू जुनसुकै मुभमेन्टहरू पनि जगसम्म जनता स्तरबाट जनै स्तरबाट समर्थन हुँदैन त्यस्तो खालको आन्दोलनहरू त्यति धेरै सफल हुन्छ जस्तो मलाई लाग्दैन होइन त्यसमा गर्दा त्यो जनस्तरमा चाहिँ यो खालको निर्णयले यो खालको प्रक्रिया चाहिँ उहाँहरू चाहिँ एज अ जनताको रूपमा चाहिँ धेरै जनमानस चाहिँ खुसी हुनुहुन्छ जस्तो लाग्छ।
1: असार 7-8-9 जस्तो लाग्छ मलाई फेरि एकपटक चाहिँ नारायणी किनारमा भेला हुनुहुन्थ्यो तपाईँहरू होइन पहिलो महाधिवेशनमा
0: हजुर 7-8-9 पार्टीको महाधिवेशन हुँदैछ पहिलो
1: पार्टीको निर्विकल्प सभापति नै अभिला मिसानी नै होइन अहिलेको अवस्थामा
0: हजुर पार्टी सभापति अहिलेको अवस्थामा रवि लामिछाने नै हुनुहुन्छ महाधिवेशनको आफ्नै एउटा नियम छ पार्टीको आफ्नै प्रक्रिया छ त्यसमा चाहिँ अरू पनि कोही पनि भनौँ न सभापतिको रूपमा अगाडि जान्छु भनेदेखि उहाँहरूको अधिकार नै रहन्छ महाधिवेशन प्रतिनिधिको रूपमा हुँदै गर्दा भनेको उहाँहरू पनि भनौँ न सभापतिसम्म हुन सक्ने एउटा सभापतिसम्म हुन पाउने गरेर आउने नै प्रक्रिया त रहन्छ होइन पार्टीको विधान सम्भव त्यसमा गर्दाखेरि महाधिवेशनमा रवि लामी होला पद स्वीकार धेरैजनाले स्वीकार गर्ने हाम्रो सभ्य पार्टी सभापतिजी हुनुहुन्छ त्यस्तो हुँदै गर्दा पनि अरू कोही पनि आउँदै आउँदैन अथवा उठ्नै सक्दैन अथवा उठ्दैन होला भन्ने कुरा चाहिँ होइन तर अहिलेको अवस्थामा हाम्रो पार्टी सभापति चाहिँ रवि लामी छन् नि
1: तर उहाँको विरुद्धमा उठ्ने लगत साहस चाहिँ यति बेला कसरी पनि गर्दैनन् भन्ने छ क्या बाहिर
0: होइन विरुद्धमा भन्दा पनि त्यो त उहाँहरूले प्रयोग गर्ने अधिकारको कुरा हो उहाँहरूले अधिकार जुनसुकै महाधिवेशन प्रतिनिधिले आफ्नो अधिकार चाहिँ प्रयोग गर्न पाउने त स्वतन्त्रता भइहाल्छ।
1: तपाईँको आफ्नो विचारमा चाहिँ सभापति लामिछानेको विकल्प चाहिँ छैन हो अहिले
0: सभापतिज्यूको अहिले पत्रालयलाई अहिले हामीले यसरी मेरो व्यक्तिगत रूपमा सोचियो भने पर्यो

0: लाग्दैन, मलाई उहाँको विकल्प छ जस्तो लाग्दैन, तर जुनसुकै अधिवेशन प्रतिनिधिले पनि आफ्नो अधिकारको प्रयोग चाहिँ गर्न सक्नुहुन्छ।
1: यहाँलाई महत्वपूर्ण सबैका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धेरै धेरै धन्यवाद।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रविलाल डुम्रे आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगुल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

राइट यो नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक कन्ट्रोल वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: नया
0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न फोन अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट वासिङ मसिनमा 6 केजी एरियल म्याजिक डिस वासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
2: घर घर स्मार्ट लगी सँग जीवन सजिलो
0: हुन्छ यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल टपलोड वासिङ मसिनमा 2 केजी एरियल सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रेके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन भुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त
5: हरेक विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा
6: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता अजय बाबु शिवाकोटे हुनुहुन्छ अजय साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
7: धन्यवाद
6: अनि अहिलेको अवस्थामा नेपाली कंग्रेसको विभाजन मिल्न पर्ने ठाउँमा समानान्तर गतिविधिहरू भइरहेका छन् होइन यति अर्कालाई चाहिँ सिध्याउने खेलहरू शुरू भएका छन् ओपनली रूपमा चाहिँ नेपाली कंग्रेसलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने खालका गतिविधिहरू किन भए कहाँनिर के कुरा बिग्रियो किन मिल्न सकेन
7: अनि यो विशेष महाधिवेशनको जुन अवस्था भयो त्यो बेलादेखि नै पार्टीको मूल नेतृत्वले जसरी पार्टीलाई समाए सबैलाई समेटेर लानुपर्ने अवस्था थियो अथवा पार्टीको विधान अनुसार जुन प्रक्रियाहरूबाट एउटा पार्टी सञ्चालन गर्नुपर्थ्यो त्यसमा नभइसकेको विशेष महाधिवेशन एउटा परिस्थिति बन्यो विशेष महाधिवेशनलाई नरेन्द्रको बल लगाएर रोक्ने प्रयास नभएको थिएन सबै अहिले जो जो अहिलेको नेतृत्वका बारेमा यतिखेर परिवार हिँडिरहनु भएको सबै नेताहरू त्यतिखेर लागेरै रोक्न खोज्नु भएकै थियो यद्यपि त्यो विशेष महाधिवेशन सफल भयो विशेष महाधिवेशनको यो प्रक्रियालाई निर्वाचन आयोगदेखि अदालतसम्म त्यसलाई वैधानिकता दियो तर एउटा प्रक्रियाबाट अब त्यही नेतृत्वले टिकट दियो उम्मेद्वारहरू बन्नुभयो उम्मेद्वार बनेर आइसकेपछि अहिले संसदमा एउटा खालको अवस्था छ पार्टीको एउटा ढङ्गले सञ्चालन भएको अवस्था छ अब यसलाई स्वीकारेर जानुपर्ने ठाउँमा अब त्यो फेरि मैले अरू ठाउँमा पनि भनेको थिएँ पार्टीभित्र पहिला पनि कतिपय सन्दर्भमा गुटगत र वैचारिक हिसाबले पनि यो विकास समूह बनेर काम गर्ने कुरालाई मैले अन्यथा मानेको थिइनँ तर पार्टी कता कता नयाँ बनाउनु पर्छ फुटाएर भए नि जानुपर्छ भन्ने जुन अभिव्यक्तिहरू केही दिनदेखि आइरहेका छन् नेताहरूको मुखबाट यो आइरहेको छ त्यसलाई पनि मैले अलिकता भूमिकापूर्वक लिएको छु यद्यपि
6: यसलाई थाहा छ नि त जस्तो पार्टीले अब एकदिका बनाउने पार्टीको विवाद मिल्यो समानान्तर गतिविधिहरू नगर्ने पूर्वाधो खड्का लगायतको समय देउबा समयलाई चाहिँ समान जग्गाको होइन त्यो हैसियतमा चाहिँ राख्ने भन्ने ढङ्गको सहमतिको बिन्दुमा आइसकेको कुरालाई चाहिँ फेरि कहाँनिर के कुराले अड्कियो र उहाँहरू चाहिँ अलग अलग गतिविधिहरू गर्न थाल्नु आज समानान्तर कमिटी नै विस्तार गर्ने लाइनमा पुग्नु हो
7: अब यस्तो छ केन्द्रीय समितिमा तपाईँले केही दिन अगाडि मात्रै मनन भएका केन्द्रीय सदस्यहरू हेर्नुभयो भने वैचारिक हिसाबले फरक फरक समूहमा रहेका, विचार समूह हिसाबले फरक फरक समूहमा रहेका नेताहरू त्यसमा समेटिनु भएको छ होइन। त्यसै समेट्ने प्रयासहरू पार्टी नेतृत्वले नगरेको होइन, गरिरहेको छ। धेरै नेताहरूसँग वान टु वान कुराकानी भइरहेको छ, सानो ग्रुपमा कुराकानी भइरहेको छ, सबैलाई समेट्ने प्रयासहरू भइरहेको छ। तर त्यति हुनाहुँदै पनि केही नेताहरू अहिले भेला गर्ने उस गर्ने जसरी गरिरहनु भएको छ, यद्यपि उहाँहरूको त्यो कुण्ठाहरू प्रकट भइरहेको छ जस्तो मात्रै लाग्छ मलाई। र अलिकता हिजो आफूले पार्टीको सत्ता चलाउँदै जाँदा त्यसबाट इन्जोय गरिरहेको जुन समूह छ त्यो अहिले अलिकता विरक्तिको अलिकता बढी छटपटाएको जस्तो मात्रै पनि देखिन्छ। किनकि हामीहरू सबैलाई समेटेर लानुपर्छ भन्ने नाममा सबैलाई समेट्ने प्रयास पनि गरेका छौँ। केन्द्रीय नेतृत्वमा आवश्यक भएका नेताहरूलाई पार्टी नेतृत्वले केन्द्रीय समितिमा समेटेर लाने प्रयास पनि गरेको छ। अझै पनि केही सदस्यहरू थप्ने क्रममै पार्टी नेतृत्व छ र सबैलाई समेटेर लाने प्रयास केन्द्रीय नेतृत्वले गरेको छ। यसरी एउटा राष्ट्रियता राख्दा राख्दै पनि त्यो यस्तो खालको गतिविधिहरू हर्कतर हुने कुरा चाहिँ त्यति स्वाभाविक लागिरहेको छैन। मलाई मात्र होइन कि म जिल्लामा छु अहिले दोलखामा एउटा गाउँ हामी भेटिरहेका छौँ, त्यहाँका तमाम नेता कार्यकर्ताहरू पनि यस्ता खालको गतिविधि गर्ने नेताहरूको बारेमा बडो कटु टिप्पणीहरू गरिरहनु भएको छ। त्यसैले आम कार्यकर्ताहरू द्वारा तहमा रहेका नेता कार्यकर्ताहरूले के भनिरहेका छन् भन्ने कुराको बारेमा नसोच्ने र हिजो गुट चलाइरहेका नेताहरूले पार्टीभन्दा पनि गुट चलाइरहेका नेताहरूले त्यो गुटभन्दा बाहिर निस्किन सक्नुहुन्छ, यो पार्टीको लागि पनि त्यति प्रियकर होइन।
1: अहिलेको अवस्थामा अहिलेको गतिविधिहरू हेर्ने हो भने अब कङ्ग्रेस चाहिँ दुई चिरामा फ्याक्सन हुन्छ होइन, त्यो क्लियर नै भएन। अब अहिलेको अवस्थामा
7: त्यसरी त्यही मान्छेहरू गतिविधि गर्नुभएको छ, त्यो नेताहरू गतिविधि गर्नुभएको छ, पूर्व पदाधिकारीहरू गतिविधि गर्नुभएको छ, यसको मतलब पुरै पार्टी बिर्सिरहने अथवा चाहिँ त्यस्तो फ्याक्सन हुने भन्ने कुरा हुँदैन।
1: तर अब गगन थापाले अर्थात् नेपाली कंग्रेसको वैधानिक पक्षले उहाँहरूलाई एक ढंगले आफूतिर एक एकजना नेता गर्दै आफूतिर तान्ने प्रयत्न गरिराख्नु भएको छ, खड्का पक्षलाई कमजोर बनाउने खेल चाहिँ शुरू भयो होइन। अब तितर भित्र पार्टी शुरू
7: भयो, योभन्दा अगाडि जे जस्तो अभ्यासहरू भएको थियो पार्टीमा गुटहरूलाई जहिले पनि संस्थागत गर्ने जुन प्रयास शुरू भएको थियो त्यो ढंगको अभ्यास भएको थियो, त्यो गुटगत अभ्यासलाई चाहिँ एउटा खण्डित गर्ने भन्ने नै हो। त्यसकारण यदि कसैले मेरो समूहबाट अथवा मेरो गुटबाट केन्द्रीय समितिमा एकजना मनोनित गर्दै अथवा अर्को गर्दै भन्ने कुरा चाहिँ अहिलेको नेतृत्वले स्वीकार्दैन र स्वीकार्नुहुन्न भन्ने हो। त्यसकारण जो कोही आफ्नो विवेकले निर्णय गर्छ र निर्णय गर्ने क्षमता आफैमा छ भन्ने मान्छ र उसले पार्टीको नेतृत्वसँग मिलेर काम गर्छ र यही यो पार्टीलाई यसरी अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ र उसले आफ्नो स्वतन्त्र विचार व्यक्त गर्न सक्छ पार्टीभित्र भने उनीहरूलाई पार्टीको केन्द्रीय समितिमा पनि ल्याउने र पार्टीलाई बलियो बनाएर लिएर जाने सन्दर्भमा काम गर्ने भन्ने ढंगले अहिले केन्द्रीय नेताहरूको मनोनयन भएको हो। अब यदि कसैले त्यहाँ सोध्दै गर्दा होइन मैले उसलाई सोध्नुपर्छ, मैले मेरो समूहको नेतालाई सोध्नुपर्छ भन्ने ढङ्गले उसले पनि कसै गरी गुटलाई बढावा दिने र समूहलाई नै बल पुर्याउने खालको कुरा गर्छ भने त्यो चाहिँ अहिले स्वीकारिँदैन भन्ने नै हो मेसेज। त्यस कारणले पनि अहिले विभिन्न नेताहरू जसको मनोनयन भएको छ केन्द्रीय समितिमा त्यो केन्द्रीय समितिको मनोनयन पनि त्यसरी नै बुझ्नुपर्छ।
1: अब केन्द्रीय समितिको मनोनयनको कुरा एउटा रहला तर नेपाली कंग्रेसलाई एक टिका बनाउनका निम्ति पार्टी सभापतिको जुन किसिमको एक्टिभिटिज हुनुपर्ने हो, जुन किसिमको क्रियाकलाप हुनुपर्ने हो, सबैलाई मिलाएर लैजानुपर्ने जुन उत्तरदायित्व उहाँमाथि हो, उहाँले पनि एक्सन गर्नु नसक्नु भएकै हो त्यस अहिलेको अवस्थामा।
7: त्यो चाहिँ सबै कुरा सरकारमा नदेखिएको होला तर पार्टी सभापति र पार्टी सभापति सँगसँगै केन्द्रीय पदाधिकारीहरूको पंक्ति र उहाँले जिम्मेवारी दिएअनुसार केन्द्र समितिका कयौं नेताहरू सबैजना यो पार्टीलाई बलियो बनाउन एकताबद्ध बनाउन उहाँहरूले आफ्नो ठाउँहरू भूमिका खेल्नु भएको छ। खास गरी यसमा पार्टी सभापतिले नै र विशेष गरी सभापति विश्वप्रकाश शर्मा, पुष्प भूषाल, त्यसै गरी महामन्त्रीहरू र पार्टीको पदाधिकारीहरू जसमा गम्भीरताहरू लागिरहेको छ, पार्टी सभापतिले खटाएअनुसार धेरै नेताहरू यसमा काम गरिनु भएको छ र पार्टी लाई बलियो बनाउने सन्दर्भमा, पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा सबैलाई आफ्नो भूमिका खेल्नुभएको छ। वान टु वान मिटिङहरू गर्नुभएको छ, नेताहरूको पूर्व पदाधिकारीको घर घर गएर सम्झाइरहनु भएको छ, सहकार्य गर्ने प्रस्ताव राखिरहनु भएको छ। यति हुनाले पनि अब फेरि एकपछि अर्को प्रस्तावहरू अर्को चाहिँ विषयहरू थप्दै जानुभयो भने चाहिँ त्यो उहाँहरूको लागि पनि त्यसको प्रश्न सोध्नुपर्ने हुन्छ। तपाईँलाई चाहिँ तपाईँहरूलाई चाहिँ पार्टी यथाबद्ध बनाउने कुरामा तपाईँहरूको इन्ट्रेस्ट नभएको हो कि होइन, हो भने तपाईँहरू किन यो विषयहरूलाई बढाउने कुरामा लागिरहनु भएको छ, यसको निकास गर्ने कुरामा किन लागिरहनु भएको छैन भने प्रश्न आम कार्यकर्तालाई सोध्नु सोध्नुहुन्छ, मतदान पछि गरेर सोध्ने अवस्था आउँछ।
1: अहिलेको अवस्थामा चाहिँ अब सरकारले जुन किसिमले ऊर्जा कार्यक्रम हिजो बहुमतले पारित गरेको छ होइन, प्रधानमन्त्रीको चाहिँ संसदमा उपस्थिति खोजिरहनु भएको थियो विपक्षी दलहरूले, सांसदहरूले, उहाँ चाहिँ संसदमा उपस्थित हुनु भएन, उहाँले अर्थमन्त्रीले नै ऊर्जा कार्यक्रमको जवाफ पनि फर्काउनु भयो, संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रियामा चाहिँ क्रमभङ्ग चाहिँ गर्न खोजे हो राष्ट्रपतिले।
7: राष्ट्रपतिले प्रतिनिधि सभामा उसको बहुमतको आधारमा पारित गरेको राज्यसभामा राष्ट्रपतिको सिङ्गल सिटको नभएको ठाउँमा अहिलेको प्रतिनिधि सभाको विरोधी दलहरू मात्रै रहेको राज्यसभाबाट उनीहरूको अनुपस्थिति नै पनि संसद नीतिगत कार्यक्रम पास गरेको छ त, भनेको मतलब त्यो नीतिगत कार्यक्रम देशको नीतिगत कार्यक्रम सरकारको निर्णय ल्याए पनि देशको नीतिगत कार्यक्रममाथि केही आफ्ना रिजर्भेसनहरू पार्टीहरूको होला दलहरूको होला, त्यसमा सरकारले सुनोस् भन्ने कुरा नै हो, सरकारले सरकारको नेतृत्वले सुनोस् भन्ने कुरा हो। सरकार
1: प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर चाहिँ निकै ठुलो बखरा भइरहेको छ नि त संसदमा,
7: अनि त्यो अभ्यास परम्परालाई नबुझ्दा

0: त्यो अभ्यास परम्पराहरूलाई खण्डित गर्छौँ भनेर हिँड्ने सोच राख्नेहरूलाई त अब मूर्खसँग राम पनि गराउँछन् भनेको जस्तै हो कि. अब होइन भने त एउटा अभ्यास परम्परालाई खण्डित गरेर हुँदै गरेर के के उपलब्धि हात लाग्यो त आज तिमीलाई मलाई भन्नुहोस् त, अथवा आम नागरिकलाई यसको बारेमा बताउनुहोस् त. अहिले प्रधानमन्त्री त्यहाँ गएर त्यो हिजोको हाम्रो संसदीय अभ्यास परम्पराको विपरीत गएर म बोल्दै बोल्दिनँ, म जाँदैजन्न, म उपस्थितै हुन्न भनेर मेरो बेलुका बारी टक्का गर्दै गर्दा खासै उपलब्धि चाहिँ के भयो त त्यसका लागि मलाई त्यो भनिदिनुहोस् न. यसको लागि उपलब्धि हुने कुरामा काम गर्दा गर्दा कसैले विरोध गर्ने कुरा त्यो बिल्कुल उचित थिएन पनि भन्न सकिन्छ. तर यो खास प्रधानमन्त्री गर्ने कुरा के हो, प्रधानमन्त्री गर्ने संसदमा सांसदहरूसँगको छलफल सम्वाद, कुटुम्बी निकायका मान्छेहरूसँग होइन त्यसपछि विपक्षीहरूको त्यो नेतृत्व रहँदा उनीहरूसँग छलफल गर्ने, प्रधानमन्त्री कार्यालयमा बसेर सचिवहरू अरू अरू मन्त्रालयका निकायहरू अन्यहरूसँग बसेर छलफल गर्ने, देश चलाउने विषय छ त्यही पो होला क्या. तर संसदलाई कसरी व्यवस्थापिका कार्यकालिका न्यायपालिकाका नेतृत्वहरूसँग छलफल गर्ने, तर एउटा कार्यपालिकाको प्रमुख व्यवस्थापिकामा जाँदै जाँदैन, त्यो व्यवस्थापिका संसदकै प्रतिनिधि भएर कार्यपालिकाको प्रमुख भएर गएको व्यक्तिले त्यो व्यवस्थापिका संसदलाई नै बाइपास गर्छ भने त्योभन्दा त्यो बुझेको भन्ने कि नबुझेको भन्ने, हेरेको भन्ने कि त्यसले अर्को नयाँ अभ्यास सुरुवात गरेको भन्ने, नयाँ अभ्यास सुरुवात गरेको के हो त नयाँ अभ्यास, यसमा बोल्ने नबोल्ने चाहिँ नयाँ अभ्यास हुन्छ. जहाँ बोल्नकै लागि बाहिर सोसियल मिडियामा बोल्ने भन्दा संसदको प्लेटफर्ममा बोल्ने कुरा महत्वपूर्ण हो.
1: यसको आज फेस गर्न नसकेर हो प्रधानमन्त्री संसदमा गएको,
0: बोल्न सकेको भए त आएर बोल्नुहुन्थ्यो होला नि त, फेस गर्न सकेको भए त आएर बोल्नुहुन्थ्यो होला नि त.
1: प्रधानमन्त्रीलाई यति पनि ज्ञान छैन होला र भने
0: देखिएन त, देखिएको भए यदि उहाँको ज्ञान भइदिएको भए उहाँलाई त्यो कुराको त्यो महसुस भएको भए त्यो सोसियल मिडियामा फेसबुकमा लेखेको घरमा त्यो डलर चलाउने मात्र कुरा दिमागमा आएको जस्तो देख्छु कि. यसरी आयो नि तपाईँको देख्नु भयो नि सोसियल मिडियामा उहाँले स्ट्याटस लेख्नुभयो, उहाँले यदि डलर कमाउनु भयो भने चार दिन बहसको विषय हुन्छ, मैले लगाएको जुत्ताको बारेमा सार्वजनिक बहसको विषय हुन्छ, उहाँले आएर नबोल्नेको विषय सार्वजनिक बहसको विषय भइरहेको बेला उहाँ आएर बोल्नु पर्छ. यो चाहिँ सोसियल मिडियाको खपतको विषय मात्र हो संसद, सोसियल मिडियामा जे बोल्दैछु मेरो संविधानै त्यही हो, मेरो गतिविधि नै हो, सोसियल मिडियाबाट तिमी हेर, तिमीहरू मन लाग्यो हेर मन लागेन हेर, म संसदमा आएर उहाँले बाँकी किन खोज्दैन, बालेन भन्नुभयो कि बोलेन भन्नुभयो, अब उहाँको नामै बालेन भन्नुभएको छ तर कहीँ बोल्दैन भन्नु, बालेन हो कि बोलेन हो कि.
1: हस् हजुर नमस्ते बाबुजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँहरू नेपाली कंग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु सिधाकोटी आदरणीय श्रोता नेपाली बहसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछ.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय शाहपथ काठमाडौँ.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ
2: IME गरौ उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसहापथ काठमाडौँ

0: खलो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा तयारी चर्चाउ
1: यतिखेर हाम्रो भेटमा परीक्षा अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: नमस्ते खेमजी।
1: अनि डाक्टर साहब, हाम्रो प्रधानमन्त्रीको अनुहार हेर्न नमिल्ने भयो नि त, संसदमा वा कहाँ जानु भएको छ? आजकल सदनमा आउनु पर्दैन, जवाब दिनु पर्दैन, ऊर्जा कार्यक्रममा प्रस्तुत हुनु पर्दैन, लोकतान्त्रिक अभ्यासलाई चाहिँ अब मूल्यन गर्न खोज्या हो।
2: अब जहाँ त दुईटा तिनवटा क्वेसन एकैचोटि आउनुभयो, प्रधानमन्त्री उपस्थित हुनु भएन, उहाँको अनुहार देखिन सकेन भन्ने हदमा उहाँ आइदिएको भए ठिक हुन्छ। एउटा के पत्नी सदा भनेको एउटा मातृको सीमिता हो, उहाँ पनि त्यो त्यसको सदस्य पनि हो, न प्रधानमन्त्री पत्नी होइन कि पत्नी सदाको सदस्यबाट संसद दलको नेता भएर प्रधानमन्त्री भइसक्नु भयो, त्यहाँ आउने कुरामा आउनुपर्छ भन्ने धारणामा नआउँदाखेरि अमूल्य भन्ने कुरा आफ्नो कुरा हो। जहाँ पनि नीति कार्यक्रम र त्यो पद्धतिको उल्लङ्घन भयो भन्ने कुरामा म सहमत छैन, किनभने
1: हामी त भएन प्रतिस्वामी

0: राष्ट्रपतिले किनभने मलाई संविधानले पनि भएन. संविधानले के भन्छ भने राष्ट्रपतिको संबोधनमा त्यसो हुने कुरालाई संविधानको धारा 95 दिँदै प्रत्येक सदस्यलाई उपस्थित हुन
1: आउने धारा टेकेर प्रक्रियालाई टेकेर नआएको कि फेस गर्न नसकेर नआएको भन्ने प्रश्न हो क्या अहिले
0: सर. होइन यस्तो छ, यस्तो प्रत्येक धारालाई संविधान बाद र नियमको बादलाई चाहिँ हामीले चाहिँ बिर्सिनु मिल्छ र एउटा भन्नलाई एउटा बिर्सिनु होला म ठिक छ. तर जहाँ तक छ यो भनेको नितान्त के भने कार्यक्रम जो चाहिँ मुख्य सभा कार्यक्रम भनेको नितान्त कसको क्षेत्र हो, कार्यपालिकाको क्षेत्र होइन, व्यवस्थापिकाको क्षेत्र हो. यो व्यवस्थापिकाको भनेको चाहिँ त्यही भनेको दुई चाहिँ त्यहाँ बहुमत भएको 275 सदस्यहरू भएको पत्नी सभाले गर्ने निर्णय हो र उहाँहरूले बनाएको नियमको धारा 38 त के भन्छ भने प्रधानमन्त्रीको राष्ट्रपतिले पेश गरेको र नित्य सभा कार्यक्रमको छलफल गर्नको लागि कुन दिन कुन समयमा गर्नुपर्छ भन्ने कुरा सभामुखले चाहिँ कि प्रधानमन्त्री वा उनको पत्नीलाई मात्रै कुरा गर्ने रहेछ. तर त्यो बारेमा छलफल गर्नको लागि त त्यो तोकियो नीतिमा त दलीय प्रतिनिधिको आधारमा सम्बोधन हुन्छ. त्यो कुरो यति हो कुरामा प्रधानमन्त्री भन्दा ठुलो निर्वाचित शक्ति छ त दलको प्रतिनिधि भएको दलीय प्रतिनिधि भएको अब राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा रवि लामी छाने नेपाली कङ्ग्रेसको हकमा भीष्म आन्दोलन जस्ता व्यक्तिहरूले छलफल गर्ने थियो महत्वपूर्ण. अब बोलाउने कुरा त राष्ट्रपति त प्रधानमन्त्री आओस् भनेर संघीय संसदीयका सदस्यले भन्न पाउँछ र त्यसमा रुलिङ गर्ने या नगर्ने अधिकार चाहिँ सभामुख हो. सभामुख पनि एउटा चाहिँ यो विधि र प्रतिनिधि बात दिएको छ नि त. उसले पनि सबै मुखमा केही चाहिँ 30-40 मान्छे प्रतिनिधि पाउँछ. सभा प्रधानमन्त्री आऊ भने भन्यो 182 आउनुपर्ने जरुरी छैन भन्नुभयो त सभामुख गर्ने के त
1: न्यायालयको न्यायालयको कुरा अलिकति गरौँ. अब वरियता क्रममा होइन चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ न्यायालय र कार्यपालिकाको कोलवार शुरू भएन
0: यो त आज मात्रै होइन हिजो अस्ति नै गरिरहेको चाहिँ गठबन्धनको सरकार कार्य व्यवस्था न्यायपालिका जुन किसिमको तरिकाबाट चाहिँ आदेशहरू आउने नआउने कुरा देखा अहिले ग्रोथ कसरी भयो ग्रामपति अवस्था थिएन. किन थिएन भने मैले धेरै मान्छे देखेको थियो स्वयं चाहिँ कार्य कानुन प्रधान न्यायाधीश सत्यनारायण मल्ल प्रधानजी र न्याय परिषदको अध्यक्ष छ. न्याय परिषदले चाहिँ को को व्यक्तिहरू प्रधानमन्त्रीमा नियुक्त हुन
1: यो प्रधान न्यायाधीशमा प्रधान न्यायाधीशमा
0: प्रधान न्यायाधीशमा भनेर पठाएको हुनाले स्वयं सत्यनारायण मल्ल प्रधानले सहितको अध्यक्ष भएर पठाएको पत्रमा पनि छजना सर्वोच्च न्यायाधीशहरू प्रधान न्यायाधीशमा मिल्छन् योग्य छन् भनेर लेखेको पर्यो. उहाँ स्वयंले के अरे वरिष्ठ न्यायाधीश यो भनेर टोक्न सक्नुभयो भने आफूले लेखेको पत्र मात्रै टोक्न नसक्ने अनि यो छजनामा चाहिँ निर्णय गर्नु भनेर संवैधानिक परिषदमा साधारण मान्छेले निर्णय गर्दाखेरि चाहिँ संविधानबाट अन्त भयो सब संविधान उल्लङ्घन भयो वरिष्ठ ल्यायन भन्ने कुरा त्यही त वरिष्ठ दिनप्रति थियो भने एक संविधानमा लेखेको छैन उनीबाट भयो नि त उहाँले किन लेख्न नसकेको यी छजना त योग्य व्यक्ति हुन् यो मध्येमा चाहिँ एक नम्बरको चाहिँ वरिष्ठ न्यायाधीश यो भनेर व्यक्ति हुन्थेन आफै लेखाइ उहाँले आफूले त्यो चिठी पठाउँदा चाहिँ संविधान दात र स्वतन्त्र न्यायपालिका लगाउने उहाँले दिएको पत्रमा छजना मध्येमा एकजना चयन गर्दा चारजनाको बहुमतले चयन गर्दा चाहिँ संविधान दात उल्लङ्घन भयो भनेर होइन र फेरि के निरन्तर हेर्ने भने यो मात्र आज पहिलोचोटि होइन 2074 दीपक राज जोशीजीलाई वरिष्ठ न्यायाधीश हुनुहुँदै पनि उहाँ त निरन्तरता पाउनु भएन नि.
1: होइन उहाँ त संसदीय सुनवाई समितिमा गइसके पछाडि ब्याक हुनुभयो होइन
0: तर होइन निरन्तर तर के जाँदैन कुनै बेला संसदीय दलमा होला
1: तर नेपालको इतिहासमा यस्तो हो नि त 2047 होइन बहुदल आउँदा पनि 48 साल उताकै नियुक्तिहरूलाई न्यायाधीश नियुक्तिहरूलाई निरन्तरता दिएका उदाहरण पनि छन् नि त त्यसै वसा बताइदिएले होइन
0: बुझेँ. अब तपाईँले पठार परम्परा भन्नुभयो हामी के कुरामा गठन गर्यो 47
1: न्यायालयलाई कम्फर्टेबल बनाउन खोजिन्छ क्या कार्यपालिकाले जाने त नजाने त किसिमले आफ्नै काबुमा राख्न खोज्छ होइन हिजोदेखि नै
0: होइन यो आज स्वतन्त्रताको हलन हो कि कुनै व्यक्तिले नपाएको रिसको जोगो यसरी पिच्याउनु पऱ्यो कि मैले भन्न के भने 2072 हाम्रो संविधान आएको हो नि त यदि त्यो प्रथा परम्परालाई हामीले पालन गर्नु पर्थ्यो कुरा के थियो भने अमेरिका बेलायतमा हामी कहिले संवैधानिक प्रथा परम्परा गर्दाखेरि बेलायतलाई चाहिँ दृष्टान्त दिन्छ बेलायत त लिखित संविधानै छैन त्यसैले बेलायत भएको लिखित संविधान भएको देशको तरिका छैन भनेर होला हामी पनि परिपाटी मानौँ तर 47-63 चाहिँ वरिष्ठ हाम्रो परिपाटी थियो हामी त्यसलाई अनुभूति गर्दै अनुसरण गरेर आएका थियौँ भने 2072 संविधानमा उहाँ संविधान निर्माण गर्दा चाहिँ धारा 129 को धारा 3 वरिष्ठ न्यायाधीशलाई किन हुँदैछ? यदि वरिष्ठ न्यायाधीश दिनुपर्ने भए संविधान परिषदमा किन लानु पर्यो? अरूले जाँदाखेरि अटोमेटिक वरिष्ठ आइहाल्छ, जो पनि एक न एक वरिष्ठ हुन्छ भन्नुभन्दा संविधान बनाउँदा पनि निर्वाचन खतरा के भयो भने यसरी वरिष्ठको नाम दिनु हुँदैन, किनभने हामीले निष्पक्ष र योग्य प्रधानमन्त्री चाहिएको, त्यो चिज जो योग्य छ तिमीले झन् राम्रो दिन सक्छ त्यसलाई ल्यायो भनेर हाम्रो त्यो झन् चयन गरेर कोही पनि न्यायाधीश स्थितिमा सर्वोच्चबाट न्यायाधीशमा राम्रो काम गरेर म प्रधानमन्त्री हुन्छु भने प्रतिष्ठताको नि वातावरण बनोस् भनेर ल्यायो होला नि। हामी चाहिँ ऐन बनाउँदाखेरि संविधान बनाउँदाखेरि उनको मकसद त यो छ, अहिले आएर चिठी लिँदाखेरि पनि उहाँले आफूलाई वरिष्ठ भनेर नलेख्ने अनि अर्को निकायले गर्नु भनेर पढाउँदाखेरि त्यो गरी भयो नि। एकचोटिमा आश्वस्त हो कि यसको यसले कुनै न्यायपालिका स्वतन्त्र हनन भएको छैन, सबै योग्य हुन्, सबै योग्य हुन्, ती छजना योग्य हुन् संविधान त, त्यो मध्येमा चारजनाले के देख्यो भने अहिले विभिन्न कारण एउटा कारण पनि छ नि त, अहिले गरेको जुन हाम्रो मनोज शर्मा डाक्टर मनोज शर्माजी त एकचोटि नियुक्ति गरेर 6 वर्षसम्मको नेतृत्व लिनुहुन्छ नि, जसरी सरकार चलाउनलाई 5 वर्षको नेतृत्व स्थायी सरकार जसरी देश विकासको लागि अगाडि बढ्न सक्छ, प्रधानमन्त्रीमा 2-3 महिना 4-4 महिना 6-6 महिनामा चेन्ज हुनु सक्छ, 6 वर्षसम्म एउटा प्रधानमन्त्री लियो भने उसले एउटा नेतृत्व दिन सक्छ नि, न्यायपालिकालाई स्वच्छ सक्षम एकदम शक्तिशाली बनाएर अगाडि बढाउन स्वतन्त्र बनाउन सक्छ भन्ने पनि छ विषय हो। आफ्नो विषय हो कानुन र संविधान लेखिएको छैन, कसरी नपाएको हो सपना मल्लतालाई दिएको म पनि मान्छु, उहाँ एकदम वरिष्ठ थियो न्यायाधीश थियो, उहाँले पाउनु पर्थ्यो, मेरो पनि त मान्यता हिजो पनि मैले अङ्गारीमा निर्णय खोलेको होइन, तर निर्णय त भइसक्यो, निर्णय हुनेमा अब कसै व्यक्तिले पाए पनि त्यो निर्णय स्वतन्त्र हुने, कसैले पाए पनि न्यायपालिका ध्वस्त भयो भन्ने कुरा त के भन्न सकिएन भाइ।
1: उहाँले क्रम भङ्गतालाई लिएर चाहिँ धेरै आलोचना टिप्पणी भइरहेको छ कि न्यायालयभित्र चाहिँ हाली हुनु खोज्यो कार्यपालिका
0: सुनिल क्रम भङ्गता प्रथा भन्ने चिज चाहिँ के हो भने बिरालो कालो बिरालो आउनुपर्छ कि रातो बिरालो आउनुपर्छ आफै होइन, चाहे संसदको बजेट प्रधानमन्त्री आयो भने होइन, हामीलाई संविधान चाहिन्छ, रातो र कालो बिरालो जो भइन्छ तर बिरालो यस्तो हुनुपर्छ जसले मुसालाई चाहिँ च्याप्प समात्न सकोस्, त्यो इम्पोर्टेन्ट के मुसालाई समात्न सक्नु
1: रातो समात्न सक्नुहुन्छ डाक्टर मनोज कुमार शर्माले सपना प्रधान बनाउन सक्नुहुन्छ मुसा समात्न
0: सुनिन्न कुरा के भने न्यायपालिका भनेको मनोज कुमार शर्मा मात्र हो, उहाँ त एउटा प्रशासनिक नेतृत्व गति हो, न्यायपालिका भनेको टिम वर्क हो, सबै न्यायाधीशले भने नेतृत्व दिएर सबैलाई समात्नु हो, न्यायपालिका को चाहिँ स्वतन्त्र भनेको एकजना प्रधानमन्त्री ल्याउने बानी हुने होइन, त्यहाँ हुने नीति भविष्य हुने नीति उनीहरूले पनि काम कार्यमा सरकारले गर्ने हस्तक्षेप

0: papai, a mamãe, também muita Radio Silent 89.8 MHz.
1: आमा एक गिलास दही खाऊ न सारे गर्मी हो
0: आमा मलाई दुध है
1: हैन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: गरखपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर बाग दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर बाग इन्द्रेडी टोल भरतपुर तीन बेलचोक
4: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड
3: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
3: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
3: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिलोको जनहितमा जारी सन्देश मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी विद्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता दिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवता छ सेवा गरौं रक्तदान हुने मिति 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हजौली बजार रक्तदान गरौं जीवन बचाऊ

Radio Sony 89.8 MHz.

0: रेडियो
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा जे मिति 2060 चैत्र 5 गते मेसीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका आक्रोशलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

接着呢，在今天我们已经过阿都三亿元和两亿三亿元的 Nanabi Tokyo Art Megahertz。

通常は産業上にも人人口アトーク作用用語レーダー作用7B 7B 特有アーツアーツ2が入る。

0: यता नआऊ भाइ, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: के सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
0: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनियनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सानो सुनिका दिदी,
1: नमस्कार नमस्कार।
0: दुईजनाको भाइपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुँदैन, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: 喂，接到。我的手机在那。你快点进来，兄弟。
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो
1: यसको हिँडाइले त चार दिन पुग्यो।

Radio Sign 89.8 MHz. सहिलो समय सुसन अहिले मध्याह्नको 12 बज्यो 2:00 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय अनुसन्धान विभाग अथवा प्रधानमन्त्री कार्यालयबाट सँगै सरकारले आह्वान गरेको छलफल बहिष्कार गर्ने चेन्जी अगुवाको घोषणा मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै यस वर्ष मनसूनमा 2 लाख जनसंख्या प्रभावित हुने सरकारको आकलन लुम्बिनी बढ़ी जोखिममा होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङले व्यस्त भविष्यबारे अन्यलमा सुकुम्बासी क्रियाशील सदस्यको आधिकारिक जेठ 21 गते जित्न सक्न कांग्रेसको निर्देशन गुटगत भागभण्डाको अन्त्य गरिने नेता सेनापतिको भनाई बजेट नदिएको भन्दै अडा अध्यक्षले दिए मुख्यमन्त्री कार्यालयमा धर्ना पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला 9 सुरक्षाकर्मीको मौत थियो 21 जना घाइती बेलायतमा राजनीतिक संकट गरियो स्वास्थ्य मन्त्रीले दिए राजीनामा र आइपीएलमा आज चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदै तेस्रो राष्ट्रिय स्पोर्ट्स प्रतियोगिता असार 5 साता हुने प्रतियोगितामा 5,000 भन्दा बढ़ी सहभागी हुने अपेक्षा

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ। सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा एसियनका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सर्ट टिक्स, वासिङ मसिनमा 6 केजी एयर म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआईमा खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नयाँ वर्षको अवसरमा इजी कार स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्युआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसार भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मार्फतबाट संचालन गरिने सम्बन्धी खबरबाट देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको छ। कार्य निर्वाचन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको हो। एमाले अध्यक्ष केपी सुब्बाले प्रधानमन्त्री युवा गृह मन्त्रालय मार्फतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत लग्नु भएको थियो, तर जेएनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मार्फतमा फर्काएको थियो। 15 चैतमा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्ग चित्र 2082 गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्नु सुझाव दिएको थियो। जेएनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन्। उनीहरूले आफूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढ़ेको भन्दै आज बोलाइएको छलफललाई सहभागी नहुने घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख 30 गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयको छलफलमा आमन्त्रण गरेको थियो, तर जेठ 1 गते संयुक्त वक्तव्य जारी गर्दै 25 जना आन्दोलनकारी तथा अधिकार कर्मीहरूले उक्त छलफलमा सहभागी हुन नसक्ने प्रश्न पारेका छन्। सम्झौताको धारा 5 मा संविधान संशोधन सुझाव आयोग गठन गरिने व्यवस्था भए पनि सरकारले त्यसलाई व्यवस्था गरेको भन्दै एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएको उनीहरूको आरोप छ। जनमत पार्टीले मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदका निर्देशन दिएको छ। सांसदहरूलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न होप जारी गरेको हो। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। बिहिबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन टेकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरूलाई होप जारी गरेको हो। सरकारले यस वर्ष मनसूनजन्य विपदबाट देशमा 2 लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा भारी पहिरो जस्ता प्राकृतिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहिबार सिंह दरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्य योजना 2083 स्वीकृत सीमित गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने आकलन गरेको छ। हामीसँग खबर रचिबाकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सब एलजी का घर ऐसी सामान पाउनुहोस् 41% नगर छुट र भत्का उपहार साथै 0% तुरन्तै ईएमआई नागरिकता पाए पुग्छ। शर्तहरू लागू हुनेछन्। एमसी लाइफ गुड।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तिन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ। सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोसर गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआईमा थप खरिद गर्न सकिन्छ। घर घर यो नयाँ वर्षको अवसरमा सिटीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यासब्याक तथा टक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ। सिटी एलएक्सएमआईमा सब सजिलै खरिद गर्न सकिन्छ।
1: अब बाँकी खबर। काठमाडौँ प्रशासनले 10 बैशाखमा सुकुम्बासीलाई 15 दिनभित्र बसोबासको उचित प्रबन्धक गर्ने आश्वासन दिए पनि अहिलेसम्म भविष्य निश्चित नहुँदा सुकुम्बासी अन्यलमा परेका छन्। सरकारले सुकुम्बासीको स्क्रिनिङ गरी लाल पूर्जा वितरण नगरेसम्म मासिक 15,000 रूपियाँ खरभाडा दिने तयारी गरेको छ। नदीकिनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन अघि काठमाडौँ प्रशासनले 15 दिनभित्र बसोबासको उचित प्रबन्ध मिलाउने आश्वासन दिएको थियो। तर आज विस्तृत विधिसकता पनि भविष्य अन्यल र अनिश्चित बने कुमार सुकुम्बासी चिन्तित बनेका छन्। सुकुम्बासीहरू रोजी रोटी पनि गुमेको र 15 दिनभित्र व्यवस्थापन गर्ने भनेको सरकारले विस्तृत विद्या पनि कुनै चासो नदेखाएपछि अनिल कस्तो भविष्यलाई लिएर चिन्तित बनेका हुन्। पश्चिम एसियामा युद्ध लम्बिएपछि नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने योजना बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्च स्तरीय अन्तर मन्त्रालय अध्ययन कार्यदलले योजना सेटको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ। पश्चिम एसियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका, इजरायल र इरान बीचको युद्धले नेपालमा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले प्रतिवेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा स्थापन गर्न तीनवटा उपाय अघि सारेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र आदिवादी कार्य आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको ललितपुर स्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा दलीय सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्य सहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको सुनाएको छ। त्यस्तै नेपाली कांग्रेसका नेता अशोक बाबु शिवाकोटीले पार्टीभित्र लामो समयदेखि जरा गाएको गुटगत अभ्यास र भागभण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवनमा पत्रकार खेन बमसँग कुराकानी गर्दै नेता शिवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिशमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको दावी गर्नु भएको हो। सल्यानको कालीमाटी गाउँपालिका स्टाफका वडा अध्यक्ष मित्रलाल रिजालले सड़क र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धरना शुरू गरेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका छन्। बुवाद्वारी स्वामीवास नेवल सड़कको स्तर उन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटक पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले व्यवस्था गरेपछि आफू धरनामा बस्न बाध्य भएको उनले बताएका छन्। सड़क स्तर उन्नति नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि स्वास्थ्य भोग्दै आएको उनले बताएका छन्। सड़कको तयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक समस्या पनि प्रभावित भयो।
2: Welcome to Kunai Shop.
1: हामीसँग खबर उपभोक्ता नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई, नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

यो नयाँ वर्षको अवसरमा इसियलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियोर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एयर म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सात ईएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन इसियल इन्सपायर बिजनेस।

यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयरसँग गिफ्ट्स वासिङ मसिनमा 6 केजी एरियोम्याटिक डिस वासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। QR कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: अब विदेशका खबर। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा 9 जना सुरक्षाकर्मीको मृत्यु हुनका साथै 21 जना घाइते भएका छन्। बिहिबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाड़ीमा ठोकिएर विस्फोट भएपछि सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। दर्जोई जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार बेलुका 7 बजेमा विस्फोट भएको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार विस्फोटक पदार्थले भरिएको गाड़ी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले त्यसलाई रोक्ने प्रयास गरेपछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्फोट भएको जनाइएको छ। त्यस्तै अमेरिकाको सीमा सुरक्षा निकायका प्रमुख माइक बैंक्सले राजीनामा दिएका छन्। यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिसँग सम्बन्धित पछिल्लो ठूलो फेरबदलका रूपमा हेरिएको छ। उनको बहिर्गमन ट्रम्प प्रशासनभित्र पछिल्ला महिनाहरूमा भएका उच्चतहका राजीनामाहरूको निरन्तरता हो। विशेष गरी गृह सुरक्षा मन्त्रालय अन्तर्गतका निकायहरूमा लगातार नेतृत्व परिवर्तन भइरहेको छ। मार्च महिनामा गृह सुरक्षा मन्त्रालयकी प्रमुख क्रिस्टी नोएललाई पदबाट हटाइएको थियो। उनको खर्च शैली विशेष गरी $20 मिलियनको विज्ञापन अभियान तथा आप्रवासन नियन्त्रण अभियानको व्यवस्थापनलाई लिएर आलोचना भएको थियो। जारी इण्डियन प्रिमियर लीगमा आज चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार खेल लखनऊमा रहेको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका 8 बजेबाट शुरू हुनेछ। लखनऊमा जारी आईपीएलको प्लेअफबाट बाहिरिसकेको छ भने लखनऊ अंक तालिकाको 10 तथा अन्तिम स्थानमा रहेको छ। त्यस्तै ई स्पोर्ट्स एसोसिएशन नेपाल इसानको आयोजनामा हुने तेस्रो राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगिता असारको पहिलो साता संचालन हुने भएको छ। संगीत विभाग प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता सत्ता छुट्टी आयोजना गरिने जानकारी दिएको हो। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 प्रमुख खेल तथा विधा समावेश गरिएका छन्। आयोजकका अनुसार तेस्रो संस्करणको प्रतियोगितामा खेलाड़ी तथा टीम गरी 5,000 भन्दा बढ़ी सहभागी हुने अपेक्षा गरिएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालयबाट संचालन गरिने। सरकारले आह्वान गरेको छलफल बहिष्कार गर्ने चेन्जी अगुवाको घोषणा। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै यस वर्ष मनसुनमा 2 लाख जनसंख्या प्रभावित हुने आकलन। लुम्बिनी बढ़ी जोखिममा होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङमै व्यस्त। अनिलमा सुकुम्बासी क्रियाशील सदस्यता विवादित जेठ 21 गते भित्रै सक्न काङ्ग्रेसको निर्वाचन। गुटगत भागभन्दाको अन्त गरिने नेता सेवाकोटीको भनाई। बजेट नदिएको भन्दै वडा अध्यक्षले दिए मुख्यमन्त्री कार्यालयमै धर्ना। पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला। 9 सुरक्षाकर्मीको मृत्यु, 21 घाइते। बेलायत अनुसन्धान 2 लाख जनसंख्या प्रभावित हुने आकलन। लुम्बिनी बढ़ी जोखिममा होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङमै व्यस्त। अनिलमा सुकुम्बासी क्रियाशील सदस्यता

0: आईपीएल में आज चेन्नई सुपर किंग्स का लखनऊ सुपर टाइम्स बीच प्रतिस्पर्धा हुए तेसरो राष्ट्रीय स्पोर्ट्स प्रतियोगिता असार पहिलो साता हुने प्रतियोगिता में 504 भन्दा बढ़ी सहभागी हुने अपेक्षा काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै एक बजी नेपाली खबरका साथमा
1: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 MHz
2: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के छुनु नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: जेसुकै भन म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खाना नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अहिले भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्कार स्वयंसेविका दिदी
8: नमस्कार नमस्कार
7: बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

जसकी बड़ी रुवाउँछ उसैको सम्झना नपाउने मायाको आइरहनी सपना जसकी बड़ी रुवाउँछ उसैको सम्झना नपाउने मायाको आइरहनी सपना माया मिठो छोड्दा मात्रै खै कसको माया दिन खै कसको

0: हो केटा कति सक्दिन होइन कति दिन लाग्छ होला
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो
2: यसको हिँडाइले त चार दिन पुग्यो जानु

0: 尊重啊，从今天你们人间共阿都三人有何来的三人那那比那那比托普阿阿尼嘎和
1: 三人们三位四三阿姨你都说过别人不服 S2PM
2: 喂喂来来来一旦我有人到了多少छाचुक नगर आज कति दिनले
3: 3 दिन भयो
2: तिमीलाई थाहा छैन
1: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घर भित्रै फरक व्यवहार गरिन्छ
3: के हो छोरी मान्छे हैन कि सफा गरी भइहालिनी
1: आ जेसुकै भन म छन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भन्सामा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभाग हुन् यस्ता कार्य कानून संविधान विपरीतका काम हुन् अरूले भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनियन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार सेनसेविका दिदी नमस्कार नमस्कार बोजूको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

你的梦里，爱的苦楚很大，你的梦里。

अहिले दिउँसोको 3 बजे 8:30 PM

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीर सामन्तको नमस्कार। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारको चाल बढ़ेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080 मात्र 91 अर्ब भन्दा बढ़ी बेरोजगार। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायले निर्देशन। सत्ता गठबन्धनमा खटपट र फोकरसको डरले मधेसका मुख्यमन्त्री यादवको विश्वासको मतलिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मतलिने। बागमती प्रदेशसँगको हिन्दी अधिवेशन अन्त्य। असारी गतिविधि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्य कर्मी आन्दोलित। आकस्मिक बाहेकका सबै सेवा ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुक बीच उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी युए भ्रमणमा। एलपीजी ग्यास आपूर्ति सहमति। र नेपालमा पहिलो पटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार।

नया वर्ष एलजी का घर ऐसी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहार साथै 0% तुरन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा एसियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियो सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल ब्रह्म वर्ल्ड टिसिएल इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा फिजिका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा 8 of 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। QR कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् फिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 थाउथाउका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महालेखा परीक्षकको प्रतिवेदन सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन बुझाएको छ। आज शीतल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच महालेखा परीक्षक पोलियन रायनले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ़दै गएको बेरोजगार प्रति कड़ा असन्तुष्टि व्यक्त गर्नुभएको छ। लामो समयदेखि बेरोजगारको ग्राफ कालो लाग्नुले सार्वजनिक निकायमा जवाफ देउता र पारदर्शिताको खडेरी परेको उहाँको टिप्पणी छ। महालेखा परीक्षकको निर्देशीय वार्षिक प्रतिवेदनले मुलुकको वित्तीय अवस्थाको नयाँ भाव चित्र प्रस्तुत गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081/82 मात्रै 91.59 करोड़ रूपया बेरोजगार देखिएको छ। यो अघिल्लो वर्षको तुलनामा 9.45% बढ़ी हो। अर्कोतर्फ मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरोजगार संशोधन गगन समितिले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले वित्तीय सुशासनका लागि सरकारवाला पक्षको सहभागिता कमजोर हुँदा अपेक्षित नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ। समितिले सार्वजनिक कोषको दुरूपयोग र वित्तीय उत्तरदायित्व जिम्मेवारीपूर्वक वहन गर्न सबै सार्वजनिक निकायलाई आग्रह समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव आज विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको बढ़दो असन्तुष्टि र आन्तरिक खटपटका कारण मुख्यमन्त्री यादवले अन्तिम समयमा आएर विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो। आज बिहान 11 बजेका लागि बोलाइएको प्रदेशसँग बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची थियो। तर नेपाली कंग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले अब मुख्यमन्त्रीले आगामी जेठ 8 गते मात्र विश्वासको मत लिने जानकारी दिनुभएको छ। हत्याको मुख्य कारण सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा नेपालको अनुरोध र नेपाली कंग्रेसभित्रको केही सांसदले फ्लोर क्रस गर्न सक्ने जोखिमलाई मानिएको छ। विश्वासको मत लिने कार्यक्रम सरे पनि आजको प्रदेशसँग बैठक भने अन्य नियमित कार्यसूचीमा प्रवेश गरेर अनुरोध बढ़ने जनाइएको छ। मुख्यमन्त्री यादवले जेठ 8 गतेका लागि आवश्यक व्यवस्था मिलाएर सभामुख राम अशेष यादवलाई पत्र पठाइसक्नु भएको छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू निर्णय अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुने जनाएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले जेठ 6 गते आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिश गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अब सरकारको सम्पूर्ण अध्ययन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनेछ। गएको चैत 24 गते आह्वान गरिएको यो हिउँदो अधिवेशनमा जम्मा 4 वटा बैठक बसेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा असलको नतिजा छिटो सार्वजनिक भएसँगै शैक्षिक सत्र पनि छिटो शुरू हुने भएको छ। सरकारले आगामी असार 1 गतेदेखि कक्षा 11 को भर्ना अभियान औपचारिक रूपमा शुरू गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले यसपटक 1 महिनाभित्र नतिजा सार्वजनिक गरेपछि भर्ना प्रक्रिया पनि विगतको तुलनामा केही अगाडि सरेको हो। शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई समयमा अगाडि बढ़ाउन आन्तरिक गृह कार्य अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रुद्र प्रसाद अधिकारीका अनुसार असार 1 गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ। यसको औपचारिक निर्णय अबको केही दिनमै सार्वजनिक हुनेछ। कतिपय विद्यालयहरूले नतिजा आएको भोलिपल्टदेखि अनलाइन र भौतिक विवरण माध्यमबाट आवेदन दिन शुरू गरिसकेका छन्। यता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। यद्यपि अघिल्लो शैक्षिक सत्रको कक्षा 11 को पठन पाठन र परीक्षा चाहिँ बाँकी रहेकाले एउटा विद्यालयमा 2 वटा ब्याच कसरी व्यवस्थापन गर्ने भन्नेमा अभिभावक र विद्यार्थीमा केही अनुरोध देखिएको छ। काठमाडौँको ਸਾਲਾਂ ਕੇ ਇਸ ਤੋਂ ਤਾਂ ਸਿਹਤ ਬੀਮਾ ਦੇ ਰਾਸ਼ਟਰੀ ਪਾਕਾ ਸਵਾਸਥਿਕ ਕਰਨ ਵਾਲੇ ਉਚਿਤ ਪਰ ਸ਼੍ਰਮਿਕ ਮਾਰਗਾਂ ਦੇ ਅੰਦੋਲਨ ਉਤਰੇ ਪਾਸਾ ਨੇ ਅਜੇ ਵੀ ਸਵਾਸਥਿਕ ਪਾਕਾ ਕਰੋ ਚਾਲੀ ਸੁਣੇ ਨਰਸ ਰਹੇ ਹੈਲਥ ਅਸਿਸਟੈਂਟ ਹਰੋ ਨੇ ਆਕਸਮਿਕ ਬਹਿਕਾਰ ਦੀ ਸੇਵਾ ਬਹਿਸਕਾਰ ਕਰੇ ਕਹਨ ਲਾਮੇ ਸਮੇਂ ਵਿਚ ਨੌਵੇਂ ਪਾਰ ਸ਼੍ਰਮਿਕ ਦਾ ਕੰਮ ਕਰਦੇ ਆਏਗਾ ਸਵਾਸਥਿਕ ਕਰਨ ਵਾਲੇ ਨੇ ਹਸਪਤਾਲ ਪ੍ਰਸ਼ਾਸਨ ਨੇ ਆਪਣੇ ਸ੍ਰਮ ਸੁਸ਼ਾਂਤ ਕਰੇ ਕੋ ਆਰੋਪ ਲਗਾਇਆ ਸਨ ਹਸਪਤਾਲ ਪਰਿਸਰਮਾਂ ਨਰਸਾਂ ਉਚਿਤ ਪਾਰ ਸ਼੍ਰਮਿਕ ਦੋਵੇਂ ਦਾ ਸ੍ਰਮ ਸੁਸ਼ਾਂਤ ਕਰਨ ਪਾਉਂਦੇ ਨੇ ਜਿਸਦਾ ਨੌਵਾਂ ਦੋਸ਼ਣਕਾ ਪਰ ਸਾਬਤ ਰਹਿਣਗੇ ਘਟਨਾਮਾ ਬਸੇਗਾ ਸਨ ਆਖਰੀ ਮਾਸਿਕ 19,000 ਰੁਪਿਆਂ ਕੰਮ ਕਰੇ ਰਹਿਣ ਪਾਰੇ ਕੋ ਪਟਕ ਪਟਕ ਹਸਪਤਾਲ ਪ੍ਰਸ਼ਾਸਨਲਾਈ ਸਰਕਾਰਲਾਈ ਤੋਕੇਕੋ ਨੌਵਾਂ ਪਾਰ ਸ਼੍ਰਮਿਕ ਉਪਲਬਧ ਕਰਾਉਣ ਅਨੁਰੋਧ ਗਰੇ ਪਨਿ ਬੇਵਾਸਤਾ ਗਰੇ ਉਨੀਹਰੂਕੋ ਗੁਨਾਇਸੋ ਛ ਸਰਕਾਰੀ ਨਿਜੀ ਹਸਪਤਾਲਮਾ ਕਾਰ੍ਯਰਤ ਸਟਾਫ ਨਰਸਹਰੂਕਾ ਲਾਗਿ ਮਾਸਿਕ ਨਿਊਨਤਮ 34,600 ਰੁਪਿਆਂ ਪਾਰ ਸ਼੍ਰਮਿਕ ਤੋਕੇਕੋ ਛ ਹਾਮੀਸਂਗ ਖਬਰ ਅਜੇ ਬਾਕੀ ਛ ਨੇਪਾਲੀ ਰੇਡੀਓ ਨੈਟਵਰਕ ਸੁਣਦੇ ਰਹਿਣ।

0: वर्षको अवसरमा सेमसङ का होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: अवसरमा माइडिया कार्डेट न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट खरिद खरिदमा स्टोर सप किट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: बाँकी खबर जुङ्गुरबाट लगाएको विषयमा चौ खाँदा बिरामी परेका छ पवनको इच्छाका मेरा गाउँपालिकाका एकै घरका तीन बाल बालिका मध्ये एकजनाको मृत्यु भएको छ। इच्छाका मेरा गाउँपालिका एक कुलबाङ गाउँका नमुना चेपाङको आज उपचारका क्रममा मृत्यु भएको हो। सही घटनामा मनिता चेपाङ र सजन चेपाङ गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले भरतपुर अस्पतालको आकस्मिक अस्पतालमा उपचार भइरहेको छ। वडाध्यक्ष सन्त बहादुर मगरका अनुसार उनीहरूले गत मंगलबार साँझ जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएको केही समयपछि उनीहरूमा बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको थियो। बालबालिकाका बुबा श्याम बहादुर र पदम मायाले पनि च्याउ खाए तापनि उनीहरूको अवस्था भने सामान्य रहेको छ। लामो समयदेखि स्थानीय अवरोध र मुआवजा विवादका कारण रोकिएको टोडा घुमेको बगदुह विचार सकिने पुरस्कार अनुभवनको निर्माण कार्य पुनः शुरू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दुराज भट्ट श्रेष्ठको विशेष पहल र स्थानीय सरकारवाला सबको निरन्तर छलफलपछि हेटौडा क्षेत्रमा रोकिएको काम अघि बढ़ेको हो। सन् 2012 निर्माण शुरू भएको यो आयोजनाको 288 किलोमिटर मध्ये पूर्वी खण्ड संचालनमा आइसकेको भए पनि हेटौडा ढोकेबर खण्ड भने वर्षदेखि अलपत्र छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हेटौडाको हटिया क्षेत्रमा जग्गा खानेहरू मुआवजा लिन सहमत भएपछि अहिले धमाधम टावर ठगिने काम भइरहेको छ। काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका 17 सवारी साधनका चालक कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको हो। सो अभियानका क्रममा 47 सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 सवारी साधन मापदण्ड अनुसार नरहेको पाइएपछि चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

विभिन्न होम अप्लायन्सहरुको खरिदमा आकर्षक अफर रक मोड वासिङ मसिनमा 6 केजी ओरियल टप लोडमा 2 केजी ओरियल तिन टपमा 1 केजी ओरियल माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन नागरिकता भए पुग्छ सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ

0: यो नयाँ वर्षको अवसरमा एसियनका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेल्स अफ गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिस, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्स्पायर ग्रेटनेस।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विगत 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। भ्रमणको अन्तिम दिन आज राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङ बीच बैठकमा निर्णायक वार्ता भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनसँग केही उत्कृष्ट व्यापार सम्झौताहरू भएको जानकारी दिएका छन्। भ्रमण सकेर फर्कने क्रममा ट्रम्पलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य विदाई गरिएको छ। यता भारतको प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा आज अबुधाबी पुगेका मोदी र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयान बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच एलपीजी आपूर्ति सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ। युएईले भारतीय पूर्वाधार आईबीएल बैंक र सामान क्यापिटलमा $5 अर्ब लगानी गर्ने घोषणा पनि गरेको छ। अब खेल खबर। नेपालमा पहिलोपटक नयाँ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। टिपेटी स्पोर्ट्स एकाडेमीको आयोजनामा शनिबारदेखि दुई दिन 3-on-3 फुटबल क्रोनिका अण्डर च्याम्पियनशीप शुरू हुन लागेको हो। विशेष गरी युरोप र एसियाका अन्य देशहरूमा निकै लोकप्रिय रहेको यो खेल शैली नेपालमा भित्रिएको यो पहिलोपटक हो। प्रतियोगिताको पहिलो दिन शनिबार फुटबल क्रोनिका अर्थात प्रशिक्षण संचालन हुनेछ भने दोस्रो दिन आइतबार मुख्य प्रतिस्पर्धा हुने आयोजक प्रतियोगितामा 14 वर्ष मुनि र 16 वर्ष मुनि उमेर समूहका 32 वटा टीमले सहभागिता जनाउनेछन्। यताबाट उत्तर प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको हेटौडा स्थित गौरी टारमा मिसिया अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। झण्डै 16 वर्ष अघि सेमिनार भएर बजेट अभावका कारण अलपत्र पानको यो आयोजना प्रदेश सरकारले समेत लिएपछि अहिले आएर पूरा भएको हो। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारको चाँडो बढ़ेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080-81 मात्र 91 अर्ब भन्दा बढ़ी बेरोजगार। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायलाई निर्देश। सत्ता गठबन्धनमा खटपट र फेरक्रसको डरले महेशका मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मत लिने बागमती प्रदेश सभाको हिन्दी अधिवेशन अन्त्य। असार 1 गतेदेखि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्य कर्मी आन्दोलित। आकस्मिक बाहेकका सदस्य ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुक बीच उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी युएई भ्रमणमा एलपीजी ग्यास आपूर्ति सहमति। र नेपालमा पहिलोपटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार। साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पनि उपस्थित हुनेछौ।

0: 从去年从今天你们已经跟阿珍三人银河来的三人你们的
1: 特别阿珍阿珍你敢喝
2: 喂喂来来来一旦那儿喂到了多少他就没我了आज कति दिनले
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के सुने नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: जिएसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जिएसुकै गर
3: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यसका कार्य कानुन संविधान विपरीतका काम हुन् अहिले भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ त्यस्तो विभेद मानसिक शारीरिक युनियनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार सेनसेविका दिदी नमस्कार नमस्कार बुझेको भए जस्तै स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
4: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ

Thank you.

0: Tapay ang next Sunday Muncha Radio Silence 89.8 Megahertz.
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी विजयनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता दिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजे बाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हजौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? पुरानो कम्पनी दर्ता गर्न जानु भएको हो भने प्रथम ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, जस्तोमा काम गरिदिन्छु भनेर फस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिरालीमा जानु गैर कानुनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनटी कम्पनी जाने नि। यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्तकहरू सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: यदि यहाँ त करदाताहरूको ध्यान मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सूर्य श्रेष्ठ,
3: एसएनटी कम्पनीको कार्यालय,
2: बाइपास रोड, भरतपुर, चितवन।
3: मोबाइल नम्बर
2: 98550 63 360,
3: 98556 9959।
4: आमा एक गिलास दही खान्न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।

गर्वै सिद्धा भए माता देख्ने खाता

0: चु चुला सङ्गीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: Subscribe now and press the bell icon.

0: 从中央分屏天你们人家孤阿都撒哈路杨红雷达撒哈路南那比南那比托布阿特阿特米嘎赫斯撒哈路撒美斯撒阿基里迪索哥抓尔伯夫
1: 诶
0: 托比杨
1: आमा एक गिलास दही खाऊं ना सारे गर्मी हो
2: आमा मलाई दूध दही
1: आई ना आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
0: किनभने हामीले रोजेका छौं शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
0: भरतपुर १० सिंचाई रोड मरानीको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दूध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर १० दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर १० इन्द्रेडी टोल भरतपुर ३ बेलचोक

0: Wow.
1: ओए मिस तामाङ मेरो नि सबै
0: तामाङहरू उसलाई त भरे म पत्ताउँछु
1: पत्ता पत्तै हो त
0: हेल्प गर्न

प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा जयमिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

Radio Simon 89.8 MHz.

0: चुचुरा संगीजा मनोरंजन को अटो साहन यो हो रेडियो साहन 99.88 मेगाहर्ज
1: के हो दाई
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा?
2: कुकी सूत्रबाट।
1: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: हेर्ने थियो
1: दुध पुर्याउने
0: ल ल जा
1: कुन त
0: दिल्लीबाट गोविन्द आएको रे नि
1: सुन त
0: यो दुध म पुर्याउँछु त घर जा
1: ल
0: ल जा

0: Radio Sun 89.8 MHz。三年の三枚数字。あゆみ、シャージコパーツボジュ。8:05 PM。नमस्कार संशोधिका दिदी,
1: नमस्कार नमस्कार। दुबुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए, के भयो? के को हल्ला खुल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सोचिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ भाइ, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के छुनु नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अहिले भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आमाले मिठो खाना दिनुहुन्छ, अनि बाबाले चाख्ना लिनुहुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।
2: आमा एक गिलास दही खाऊ न।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: आमा एक गिलास दही खाऊ न। साह्रै गर्छ।

0: वर्षभन्दा बढ़ेर समान्तर सुधारका लागि महालेखाद्वारा 8 क्षेत्रको प्रस्ताव। सुनवाई प्रक्रियालाई संस्थागत गर्न छुट्टै संघीय कानून निर्माणको तयारी। नेपाल र थाइल्याण्ड बीच मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकार्य हुने। रासायनिक मलमा कालोबजारी गर्नेलाई कार्यवाही गर्ने सरकारको चेतावनी। किसानलाई सचेत रहन आग्रह। लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइँदै साउनदेखि 8 वटा मात्र रहने। सुदूरपश्चिमको राजधानी टेङ्ग्यामा मुख्यमन्त्री कमल शाह काठमाडौँमा सक्रिय। कर्णाली प्रदेशका 16,88,000 नागरिकको सामूहिक विपद बीमा।
1: भारतमा 2 वर्षपछि पहिलो पटक पेट्रोल र डिजलको मूल्यमा वृद्धि। उपभोग्य वस्तु महँगीमा चिन्ता। रूस र युक्रेन बीच 400 बढ़ी युद्धबन्दी साटासाट। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक साझा निष्कर्षमा नपुगी सम्पन्न।
0: र एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा। महिला साफ च्याम्पियनशीपमा नेपालको सहभागिता सुनिश्चित। आईपीएलमा आज चेन्नई र लखनऊ भेट्दै

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, तीन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआईमा सजिलै खरिद गर्न सकिन्छ।

0: वर्षको अवसरमा सेमसङ होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्न सकिन्छ
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो

0: बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, अझ पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगुल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नगुल ब्याङ्कमा खाता छ कि छैन त?

0: पिक्चर पाउनुहोस्।
1: हरेक मन्दिरमा कम्प्युटर प्रो पिक्चर र पपकर्नको क्रममा माइडिया डबल डोर र पिक्चर जित्ने मौका पनि नागरिकता मात्र भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा स्टेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्युआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बेरोजगार सम्बन्धी खबरबाट नेपालको कुल अध्यावधिक बेरोजगार 7,55,17,00,00,00 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन अनुसार यस वर्ष मात्रै 88,09,00,00,00 रूपियाँ भन्दा बढ़ी बेरोजगार थपिएको छ। महालेखाले बजेट अनुशासनमा समेत गम्भीर लापरवाही औल्याएको छ। नियमानुसार पहिलो त्रैमासिकमा रकम अन्तर गर्न नपाइने भए पनि सो अवधिमा 1,05,00,00,00 र असार महिनामा मात्रै 18,21,00,00,00 रूपियाँ रकम अन्तर गरिएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै व्यतिथि देखिएको छ। स्वास्थ्य सेवा विभाग वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायमा 9,17,00,00,000 रूपियाँ बराबरको औषधि र स्वास्थ्य सामग्री म्याद मागेर प्रयोगविहीन भएका छन्। आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने प्रावधान भए पनि अस्पताल प्रशासनको लापरवाहीले राज्यको ठूलो लगानी खेर गएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गत भदौमा भएको जंगी आन्दोलनका कारण 179 सरकारी कार्यालयका कागजात जल्दा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको लेखा परीक्षण कार्य प्रभावित भएको छ। प्रतिवेदनले तीनवटा प्रदेश कार्यालय र एउटा स्थानीय तहले अझै लेखा परीक्षण नगराएको देखाएको छ। महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन कायम गर्न कानूनी र संरचनात्मक सुधार सहित 8 क्षेत्रमा सुधारको प्रस्ताव अघि सारेको छ। सरकारी खर्चको गुणस्तर बढ़ाउन र नागरिक प्रति उत्तरदायी बन्ने यी सुझावहरूको कार्यान्वयन अनिवार्य रहेको महालेखाले जनाएको छ।
2: संवैधानिक आयोगका पदाधिकारीहरूले सुनवाईका क्रममा रहेका प्रतिबद्धता र कार्ययोजनाको प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाइने भएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले आज सिंहदरबारमा आयोजित छलफलमा नियुक्त भएर जाने व्यक्तिले आफ्नो सेल्फमा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सभापति श्रेष्ठले संसदीय सुनवाई प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संघीय कानून निर्माण गर्नुपर्ने आवश्यकता उनाउनुभयो। कानून बनेपछि सुनवाईको मापदण्ड प्रश्नको स्वरूप र पदाधिकारीको जवाबदेताको स्पष्टता हुने उहाँको भनाई छ। यस्तै सुनवाईका क्रममा सोधिने प्रश्नहरू मर्यादित हुनुपर्ने र त्यसका लागि छुट्टै आचार संहिता निर्माण गरिने पनि समितिले जनाएको छ। छलफलका क्रममा सभापति श्रेष्ठले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई समितिले पहिलो प्राथमिकतामा राख्ने गरेको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
1: नेपाल र थाइल्याण्डले पछिल्लो समय बढ़दै गएको मानव बेचबिखन अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि संयुक्त रूपमा सहकार्य गर्ने भएका छन्। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र शाही थाई प्रहरीको विशेष कार्यदलका निर्देशक थाचाई पिताने लाबुट बीच आज बैंककमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो। पछिल्ला वर्षहरूमा मानव बेचबिखनमा संलग्न गिरोहले पर्यटक भिसाको दुरूपयोग गर्दै थाइल्याण्डलाई ट्रान्जिट बनाएर छिमेकी देशका अनलाइन स्क्याम सेन्टरहरूमा पुर्याउने गरेको विषयमा दुवै पक्षले गम्भीर चासो व्यक्त गरेका बैंकक स्थित नेपाली दूतावासले जनाएको छ।
2: राष्ट्रपति रामचन्द्र कोविन्दले नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा उहाँहरूका बीचमा नेपाल र संयुक्त राष्ट्रसंघ बीच रहिआएको दीर्घकालीन सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको छ। भेटमा द्विपक्षीय हित, विकास साझेदारी र सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
1: सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरो बीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटका क्रममा नेपाल र जापान बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ।

Thank you.

सूचना संगीत र मनोरञ्जनको अटुट साहेन यो हो रेडियो साहेन 99.8 मेगाहर्ज।

0: पहिलो समय सूचक अहिले साँझको 7 बजे 7 PM
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौ जीवन बचाऊ रक्तदान गरौ मानवताको सेवा गरौ रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौ जीवन बचाऊ
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: जन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
1: गर्मी यामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन वन वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
0: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
1: चुरोट बिडी खाएर आगो सहितको छुट्टा जहाँ तही नफालौ।
0: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौ।
1: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौ। वनभोज सकिएपछि आगो राम्ररी निभाउ।
0: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाउ।
1: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौ र कानूनी कार्यवाही गराउ।
0: सकेसम्म वनमा डढेलो लाग्न नदिउ। लागिहालेमा सबै मिली तुरुन्तै निभाउ। आफू बस्न वनलाई बचाउ।
1: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 सम्म जरिवाना वा 3 वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222 98-550-57-215 खबर गरौ।
0: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
4: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ay aylık sonunda Nurca Radyo Sayın 89.1 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: ताजा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कृषि अनुदानमा 32 अर्ब खर्च एकीकृत अभिलेख नहुँदा वास्तविक किसान मारमा सरकारको बेरुजो 88 अर्ब नाग्यो आर्थिक अनुशासनमै चुनौती।
1: बेरुजु भनेको रुजु नभएको कानून भन्दा बाहिर गएर खर्च गरेको लाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय।
0: विपदमा पशु उद्धार प्राथमिकतामा नपर्दा वार्षिक करोड़ौंको क्षति। वैदेशिक रोजगारी सुध्रदै सात देशसँग श्रम सम्झौताको तयारी। श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित बन्दै
2: पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
0: दाङ सड़क खण्डमा जीव दुर्घटना मृत्यु भएका दुवैजनाको पहिचान खुल्यो। जंगली च्याउको जोखिम बढ्दो। वर्षेनी करिब 30 जनाको मृत्यु। चिनेर मात्र प्रयोग गर्न विज्ञको सुझाव।
3: चिनिरहेको मान्छेले ल्याएको छ खाइरहेको छ फेरि त्यो हो भनेर खाएर बेच्नु त्यो खाने नभए मसी बिगेर नखाने।
0: र एन्फामाथिको प्रतिबन्ध फुकुवा अब नेपाली फुटबलले नयाँ गति लिने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको राजनीतिमा नयाँ र पुराना दुवै दलको अस्तित्व जोगाउने चुनौती छ। पुराना दलहरू पुनर्संगठित र व्यवस्थित भएर मात्र जनताको मन जित्न सक्दछन् भने नयाँ दलहरूले पनि नेपाली जनताको चेतना स्तर माथि उठिसकेको अहिलेको अवस्थामा कुशासनलाई जरैदेखि उखेल्ने काम गरेर देखाउनुपर्ने चुनौती छ। आफ्नो चाहनामा ठेस लगाउने नेता तथा दललाई ठेगान लगाउने लगायतका प्रतिरोध भन्दा पनि कसरी मिलेर अगाडि बढ़ने भन्ने कुरा दुवै पार्टीहरूले बुझ्नुपर्ने देखिन्छ। नयाँ दलले पनि जनचाहना पूरा नगरे जनताले फेरि विकल्प खोज्छन् भन्ने सिक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: गत वर्षको तुलनामा यस वर्ष सरकारको बेरुजु 2.99% बढ़ेको छ। महालेखा परीक्षकले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वित्तीय तथ्याङ्क अनुसार कुल 88.09 करोड़ रूपियाँ बेरुजु देखिएको हो। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्नुभएको 63 औं वार्षिक प्रतिवेदनमा संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ बेरुजु देखिएको छ। प्रदेशतर्फ 5.22 करोड़ रहेको छ। स्थानीयतर्फ 19.04 करोड़ र समिति एवं अन्य संस्थातर्फ 10.32 करोड़ रूपियाँ रहेको छ। प्रदेशगत बेरुजुमा मध्य प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयमा कागजात जलेर नष्ट भएको भन्दै कतिपय स्थानीय तहले भने लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो।
6: जुन आन्दोलन 32-24 त्यो कारणले क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौ। नगरिसकेपछि त्यो बेरुजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरुजु थियो स्थानीय तहको, र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। र बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
5: हरेक वर्ष जस्तो बेरुजु बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरुजुलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
1: हरित कानूनहरूमा पनि अलिकति संशोधन गर्न आवश्यक छ। जस्तो नो बिल्डिङ वालालाई मात्रै दिने भन्ने भनेको छ, त्यो नो बिल्डिङ बैंकिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ व्यवहारिक ढङ्गले विधिसम्मत ढङ्गले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरूमा पनि गर्ने, अरू भुक्तानी प्रयास गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजु क्रमशः कम भएर जान्छ। बेरुजु भनेको रुजु नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेको लाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
5: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ, तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32 अर्ब 13 करोड़ 79 लाख रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन, सीआईएमसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले भन्नुभयो,
7: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था होस्।
5: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो। त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ। सचिव काफ्लेले अबको 1-2 दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो।
2: 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं। अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं। अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं। त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो कहाँ पुगेको छ, त्यसलाई चाहिँ गर्छौं। पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेशन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब आफ्नो 1-2 दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
5: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो। विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1 वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्। विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका महानिर्देशक निर्देशक उमेश दाहालले सीआईएनसँग बताउनुभयो।
8: यद्यपि यो के भनेदेखि पश्चिम विभागको ठुलो प्रयास भन्दा समग्र यी क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतिको पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। त मूलत यसमा आबद्ध रहनुभएको पशु कल्याण सम्बद्ध पशु कल्याण महासंघहरू छ, उहाँसँग आबद्ध भएको संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ। भाइ हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ, हामीले समन्वय गर्यो भने यहाँहरूको सहयोग जरुरी परेको बेलामा अरू आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन् तत्कालै हामी ती कामहरू शुरूआत गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्यालाई गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनको लागि वास्तवमा मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशुपन्चको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पायौँ, कतिपय त्यहाँ घाइते भए त्यो उद्धार गर्ने कुरामा पनि विभाग लगायो, विभागले केही इनिसिएटिभ लिएको छ।
5: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 जनाको मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छा कामना गाउँपालिका एक कुल वाङकी 6 वर्षीय नमुना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 मा जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 जना बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जना जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
9: अहिले चाहिँ सबैसँग च्याउ नखाउ हुन्छ, परालमा उम्रेको च्याउ खाउ हुन्छ, है परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ सिक्याउने तरिके अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यसमा यो चिनिरहेको मान्छेले ल्याएको छ, खाइरहेको छ, खाने च्याउ हो भनेर खाएर त सुत्छ भने त्यो खाने नभए नचिनिकाले नखाने।
5: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै इन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको इन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एफालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
0: पर्यटन विदेश सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
10: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुन बाँकी नै छ।
0: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छुवाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्ट मोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाब दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुरावले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसाय संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुन्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
10: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनुहुँदैन।

0: हजार दुई हजार त्रियासी जेठ दुई गते शनिबार जेठ कृष्ण चतुर्दशी सोह्र मे सन् 2026 नेपाली मीडिया नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार
1: नेपाली खबरका साथमा नवीन ब्याङ्क सधैँ
2: गुप्त सैनिकाले पनि प्रधानमन्त्री नथक एमालेमा नयाँ अन्तर संघर्ष ओली हटाउने क्रियाकारीमा शंकर विष्णु रेलखेल लसिकता खोला परे नेपाल एयरलाइन्स एक वर्ष नै थपियो बेरोजी 88 अर्ब ट्रम्पको चीन भ्रमणमा भएनन् खुला सम्झौता लगायतका खबर राज्यको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको संघर्षदेखि सफलतासम्म सुमनको तेस्रो पदयात्रा शीर्षकको शुभ समाचार
0: धनकुटाको पहाड़ी भेगमा बिहानको चिसो हावा चिन्दै खेतबारीमा लाग्ने किसानहरूको दिनचर्या कुनै गर्नु कुरा होइन तर यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन्। धेरै जसो युवाहरू विदेशीमा सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो छठौं जोरपाटी गाउँपालिका सिधुवा बजार धनकुटाका सुमन पौडेल। कृषि विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन। चाहेको भए सजिलै विदेशीले बाटो रोज्न सक्थे तर उनले रोजेनन्। फरक बाटो रोजे आफ्नै माटोमा केही गर्ने किसान सँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने यही सोचले उनको यात्राको आधार तय गरे। उनको जागिरे जीवन कर्म कृषि केन्द्र सिन्धुवा शाखाबाट शुरू भयो। यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्रै प्रयोग गरे बरु गाउँ गाउँमा पुगे किसानहरूका लागि वास्तविक समस्या बुझ्ने उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम पनि गरे। उनको पहलमा यस क्षेत्रमा बन्द खेतीमा गाँठी रोग लागेर उत्पादन कम भइरहेका बेला कर्मा ग्रुपको सहकार्यमा गाँठी रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट मिलाउन थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढी कृषकका साथी र सहयात्री बनाए। यही अनुभव र फिल्ममा भएको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्रको सम्भावनाले भरिएको छ तर त्यसलाई व्यवस्थित रूपमा अघि बढाउने हातहरू अझै अपर्याप्त छन्।

0: गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय मार्फत शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र चाँडै राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याउनु भएको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राखिएको हो। यो विभागले मुलुकको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसअघि 2014 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मार्फतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्नु भएको थियो। जेएनयू आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मार्फत गरिएको थियो। अहिले विभागलाई पनि प्रधानमन्त्रीको कार्यालय मार्फत राखिएको हो। यसबाट सा पनि ओली पर्खा लागेको विशेष प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्य सहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मार्फत राख्नु भएको हो। यो विभागलाई राजनैतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय मार्फत राख्दा विभागको दीर्घकालीन संरचना व्यवसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ। लामो समयसम्म गृह मार्फत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दा आधुनिक पक्ष र प्रभावकारी गुप्त सर निकाय बनाउने भनी गरिएको घोषणा कागजमा छ।
1: यसै सुरक्षामा साधन मध्यान्न राष्ट्रिय दैनिकले थप शक्तिशाली बने बालन चारै सुरक्षा अंग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ। सुरक्षाका चारै अंग आफैसँग राखेर प्रधानमन्त्री बालन शाह थप शक्तिशाली बनेका छन्। रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनी सँगै छ। गृह मन्त्री सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन्। यसै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य मार्फत ल्याइएपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ। रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन्। गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो। त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ। स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ। विवादस्पद व्यवसायहरूसँगको साझेदारी, सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढ़ी जग्गाबारे प्रश्न उठेपछि गुरूङले राजीनामा गरेका थिए। गुरूङले सरकार छाडेको 3 साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन्। विभागमा तालिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन हुन भएको छैन। त्यसबारे उनी आफैले टिप्पणी गरेको छ। बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरूङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्।
0: मालेखाको 64 प्रतिवेदन बेरोजे 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। हरेक वर्ष मुलुकको बेरोजे बढ़ेको भनेछ। मालेखा परीक्षकको कार्यालयले 64 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजे 7.5 खर्ब नागरिकको जनाएको छ। मालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष 81 बेरोजे रकम 7.55 अर्ब रूपियाँ बराबर पुगेको छ। मालिका परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94.84 अर्ब बराबरको लेखा परीक्षा गरिएको छ। कार्यालयका अनुसार गत भदौ 23-24 जेएनयू आन्दोलन र घटनाका कारण 193 कार्यालय तथा निकायको पनि लेखा परीक्षा गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सुसम्बन्धी श्रेष्ठा पेश नभएको तथा कागजात जरेका कारण 1.47 अर्ब बराबरको लेखा परीक्षा भएको छैन।
1: गत मंसिर 27 देखि 29 र 11 महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर संघर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र उत्तर समूह बीच दूरी मात्रै बढ़ाएको छैन, सिंगो पार्टी कम्तीमा उकुस मुकुस बढ़ेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी शुरू भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्सिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस शुरू भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वास पात्र उपाध्यक्ष विश्व पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौं। कार्यकर्तासँग उपाध्यक्ष विश्व पौडेलले भनेका छन् यसो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेर नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमा पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्, ठिक छ लाग्नुहोस् तर पार्टी चाहिँ नफुटाउनुहोला। ओलीको भनाइलाई दूर गर्दै एकजना एमाले नेताले भनेका छन् गुण्डुमा पोखरेल र बन्जुनले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनैतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ़दो दबावका सम्बन्धमा ओलीलाई ब्रिटेन सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
0: फर्किए 72 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश हुन्छन्, तर त्यस महिना सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा गर्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा पाकिस्तान फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ छन् पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिन प्रतिदिन बढ़ेको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू वर्ष 82-83 सालदेखि 2028 10 महिनामा मात्र वैदेशिक रोजगारका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 जना महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरूष दुवैले विदेशी अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र दुर्घटना क्षतिपूर्ति कार्यहरूको हो। अवैध रूपमा र श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझ भयावह हुन निश्चित छ। तर सरकारसँग त्यसको रेटिङ तथ्याङ्क छैन। औषधमा प्रमुख चार्ज लाएको सरकारको स्मारण गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्यु दर बढ़नेमा निवेश चाहने श्रमिकको संख्या पनि बढ्दै जानु प्रमुख
1: भारतले व्यवसाय गर्ने प्रचेत बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र मेनपावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढ़ेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुने भन्दा प्रधानमन्त्री कार्यालयको निर्देशन भन्दै कानून देखाएर व्यवसाय दर्शाउने क्रम बढ़ेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र दर्शाउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा गुरूको हाम्रो सरकारमा गुनासो आएको र सोही गुनासो सम्बोधनका लागि माथिको निर्देशन अनुसार भन्दै केही कर्मचारीले मेनपावर व्यवसायमाथि फौजदारी अपराधको अनुसन्धान शैलीमा कार्यालयमा छापा मार्ने क्रम बढ़ेको हुँदै यस्ता गतिविधिले समस्या समाधान नहुने व्यवसायीहरूको गुनासो छ।
0: आर्थिक भन्दा बढी बालबालिका पहरा परेको पाइएको छ। आर्थिक वर्ष 81-82 राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,180 जना बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 जनाको खोज तलाश जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको। महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार 7 बजे गरेको 63 वार्षिक प्रतिवेदन अनुसार बिहारसे फेला परेका 400 सड़क बाल बालिका 204 सुबोत गरी कुल 8,792 बाल बालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका सुबोत गरी 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। 216 जना स्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 600 जना बाल बालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार गरिएको छैन।